0: हेर्नुहोस् काकी, विश्वसनीय पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रममा हुने मिति।
3: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ, 98-41-63-53-33, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँडुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: दिनु भएन, औषधि हालेको
8: न। शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने।

0: थकानमहसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त पऱ्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन।
1: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पाउँछ है। ए नानी छोरी।
5: हजुर,
4: यहाँ आउँछ नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
5: हेलो हेलो, नमस्ते।
4: हेलो हजुर,
5: यहाँ
4: आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
4: ए नानी, के भन्ने रहेछ, के भयो?
5: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
2: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शुभ प्रभात
0: गुरुआमा। शुभ प्रभात, बस आज हामी के विषयमा गर्छौँ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
7: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।

नमस्कार। पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुने फेन 101.2 MHz देशका विभिन्न भाग र www.sunefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सिन्धुपाल्चोक नामो गाउँपालिकामा 69 करोड़ बढ़ी राजस्व संकलन, वडा नम्बर 4 अग्रस्थानमा। सगरमाथामा जेठात गते 2783 जनाले गरे आरोहण। राष्ट्रीय स्वतन्त्र पार्टी सोलुखुम्बुको भ्रष्टाचार निवारण तथा सुशासन प्रबन्धन विभाग प्रमुखमा विश्वकर्मा नियुक्त। बेलायती आरोही केन्टेन कुनले 20 पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमानी तोड्यो। सेनसैत्यमा वैवाद्वारा तेस्रो पटक सगरमाथाको सफल आरोहण। पत्रकार महासंघ खोटाङद्वारा 2 पत्रकार पुरस्कृत। कोशी प्रदेशको खर्च रामदानी 3 वर्ष र काबा महिला भलिबलमा मालदिवसका सोझु शेख महारले नेपाल सेमी फाइनलमा। अब समाचार विस्तारमा। खुम्बु पासाङ लामो गाउँपालिकाले हालसम्म संघीय सरकार प्रदेश सरकार स्थानीय राजस्व बापत 59,78,37,302.78 रूपियाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि 8 वैशाख मसान्तसम्म 10 महिनाको अवधिमा उक्त अवधिको राजस्व संकलन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 बाँडफाट प्राप्त हुने पर्वतारण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढ़ी राजस्व संकलन गरेको छ। 10,14,65,47,625 रूपियाँ 9 पैसा राजस्व संकलन गरेको खुम्बु पासाङ लामो गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टीले जानकारी दिनुभएको छ। उहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत 13,48,26,000 रूपियाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष 2081-82 सुरु अवधिमा गाउँपालिकाको आन्तरिक राजस्व बापत 15,80,21,240 रूपियाँ संकलन भएकोमा चालू आर्थिक वर्ष 2082-83 सुरु अवधिमा 14,76,55,112.25 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ। खुम्बु पासाङ नामक गाउँपालिकाको आन्तरिक राजस्व मध्ये एउटा नम्बर 1 खरिखोलाबाट 551,911.12 राजस्व

नक्षी शेर्पाका अनुसार संकलित राजस्व रकम गाउँपालिकाको भौतिक पूर्वाधार पर्यटन पदमार्ग निर्माण विद्युत व्यवस्थापन तल व्यवस्थापन पुल पुलिस निर्माण लगायतको कार्यमा खर्च गरिँदै आएको छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गत चैत शुक्रबारसम्म 783 जनाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्। आरोहण गतिविधि वैशाख 31 गतेबाट शुरू भएको थियो। वसन्तकालीन आरोहण जेठ 15 गतेसम्म सञ्चालन हुनेछ। पर्वतारोहण संचालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो। उक्त दिन मात्रै आरोहण दलका सदस्य र तीनका गाइड सहित 274 जनाले सफलता पूर्वक सगरमाथाको शिखर सुनेका थिए। त्यसपछि बिहिबार 187 र शुक्रबार 100 जनाले सगरमाथाको शिखर पुगेको संघले जनाएको छ। यस वर्षको पूर्वाकारवन सिजनले विभिन्न नयाँ कीर्तिमानी समेत बनाएको छ। पर्यटन विभागले सगरमाथाका लागि मात्रै 495 जनालाई आरोहण अनुमति जारी गरेको थियो। विभागले आरोहणमा जाने आरोहण दलका सदस्य जनसँग जाने सहयोगी शेर्पालाई सलामी दस्तुर माले अनुमति जारी गर्छ। यसपटक जारी अनुमति हालसम्मकै उक्त रहेको छ। सगरमाथाको पहिलो सफलतापूर्वक आरोहण सन् 1953 सदेवमल हिन्दारी र टेन्जिङ नोर्गे शेर्पाले गर्नु भएको थियो। विभागले सन् 2026 मार्च 1 वसन्तकालीन आरोहण खुल्ला गरेको थियो। मे 21 30 हिमालका लागि कुल 1157 जनाहरूलाई आरोहण अनुमति जारी गरेको थियो। यसबाट सरकारले 1.24 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सोलुखुम्बु जिल्ला समितिले संगठनको आन्तरिक संरचनालाई थप सुदृढ़ बनाउँदै जिम्मेवारी बाँडफाँड गरेको छ। सोलुखुम्बु जिल्ला कार्य समितिको भर्चुअल बैठकको निर्णय अनुसार मात्र बेटकोशी गाउँपालिका चार निवासी कर्णबहादुर विश्वकर्मालाई महत्वपूर्ण सांगठनिक जिम्मेवारी सुम्पिएको छ। पार्टी सोलुखुम्बुका सभापति नारायण काजी कार्कीद्वारा जारी आधिकारिक पत्र अनुसार विश्वकर्मालाई भ्रष्टाचार निवारण तथा सुशासन प्रावधानको सोलुखुम्बु जिल्लाको प्रमुखको भूमिका प्रदान गरिएको छ। गत वैशाख 17 गते बुधबार बसेको जिल्ला कार्य समितिको भर्चुअल बैठकले उहाँलाई यस पदमा नियुक्ति गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ। विगत लामो समयदेखि सोलुखुम्बु जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार र सुदृढ़ीकरणमा विश्वकर्माले पुर्याएको योगदानको चकर्दर गर्दै पार्टीले उहाँलाई यो जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ। प्रख्यात चलचित्रकर्मी तथा हिमाल जीवनका पक्कु र कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। उहाँले जेठ 9 गते बिहिबार बिहान 7:42 सगरमाथाको चुचुरोमा पाइला देखेर यो ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको हो। सिन्धुपाल्चोकको विकट भेटाङ गाउँमा जन्मिनुभएका वाइबा पछिल्लो समय हिमाल चलचित्र र जीवन्त दृश्य कथा मार्फत हिमाली जनजीवन तथा संस्कृति विश्व मञ्चमा चिनाउनेका ऊर्जावान युवाका रूपमा स्थापित रहनु भएको छ। तर तेस्रो सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने साधन मात्र नभई संघर्ष त्याग धैर्य कृतज्ञता र प्रगाढ आत्मविश्वासको जीवन्त प्रतीकका रूपमा समेत उहाँले चित्रण गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभूति साझा गर्दै उहाँले सगरमाथा मनासले र सिसा पाङमा जस्ता 8,000 मिटर भन्दा अग्ला गगन चुम्बी हिमालले आफूलाई आन्तरिक शक्ति विनम्रता र जीवनको अनेकौं गहिरा पाठहरू सिकाएको उल्लेख गर्नुभएको छ। चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको 20 पटक सफलतापूर्वक आरोहण गर्दै विदेशी आरोहीतर्फ आफ्नो कीर्तिमानीलाई अझ मजबूत बनाउनु भएको छ। हिमालयन गाम्सका प्रबन्ध निर्देशक किशोरी पौडेलका अनुसार दक्षिण पश्चिम इंग्ल्याण्डको गोलस्टार निवासी 53 वर्षीय कुलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेक्नु भएको हो। उहाँ सोमबार काठमाडौँ जाने कार्यक्रम रहेको छ। उहाँसँग अनुभवी शेर्पा देवजी गेलजे शेर्पाले पनि 24 पटक सगरमाथाको आरोहण गर्नुभएको छ। यसमा देवजी गेलजेले पनि नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ। उनले सन् 2004 पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो। त्यसै त महाहिमाल आरोहण क्षेत्रमा सबैभन्दा पहिले र सफल विदेशी पर्वतारोहण मध्य एक मानिन्छ। नेपाली पत्रकार महासंघको तहले 2 जना पत्रकारलाई पुरस्कृत तथा 5 जनालाई सम्मान गरेको छ।

संघ खोटाङले आफ्नो १२औं साधारण सभा उद्घाटनको अवसर पारेर शनिबार जिल्लामा क्रियाशील २ जना पत्रकारलाई पुरस्कृत र ५ जना अभ्यास पत्रकारलाई सम्मान गरेको हो। पुरस्कृत हुनेमा पत्रकार महासंघका पूर्व सचिव उत्तम चौलागाई तथा वर्तमान कार्य समितिका सहसचिव राजन ठट्टाल रहनु भएको छ। कान्तिपुर टेलिभिजन खोटाङका संवाददाताका रूपमा कार्यरत चौलागाई र एभी न्यूज टेलिभिजन खोटाङका संवाददाता ठट्टाललाई यस वर्ष विकास पत्रकारिता पुरस्कार प्रदान गरेको पत्रकार महासंघका सचिव राजकुमार भट्टराई सरकारले जानकारी दिनुभएको छ। पत्रकार चौलागाई र ठट्टाल जिल्लामै रहेर समाज देश र विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद ५,५,००० राशिको पुरस्कार प्रदान गरिएको छ। तत्कालीन जिल्ला विकास समिति खोटाङसँगको सहकार्यमा पत्रकार महासंघ खोटाङ स्थापना गरेको विकास कोष पत्रकार कोषबाट हरेक पटकको साधारण सभामा जिल्लामा क्रियाशील २ जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ। सम्मानित हुनेमा अग्रज पत्रकारमा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, पूर्व अध्यक्षहरू डम्बर सिंह राई, गमन राई, अग्रज पत्रकार भीम राई र निवर्तमान अध्यक्ष दिलीप खत्रीलाई सम्मान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२को नतिजा ७-१० गतेसम्म प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले यो लक्ष्यका साथ अहिले धमाधम उत्तर पुस्तिका परीक्षणको काम गरिरहेको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सन्तालका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्। उहाँले आगामी ७-१० गते नभए १५ गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएका छन्। प्राविधिक समस्या नआए उक्त समयभित्र कक्षा १२को नतिजा प्रकाशित हुनेछ। सरकारले कक्षा १२को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा एसी नतिजा सरकारले एक महिना अर्थात वैशाखभित्रै प्रकाशित गर्न दिएको निर्देशन अनुसार एसीको नतिजा प्रकाशित भइसकेको छ। कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष 2082-83 को पहिलो १० महिना अर्थात वैशाख मसान्तसम्मको खर्च र आमदानीको अवस्था निराशाजनक देखिएको छ। विगत ३ वर्षको तुलनामा तथ्याङ्कलाई हेर्दा चालू आर्थिक वर्षमा बजेट खर्च र आन्तरिक आमदानी दुवैमा कमी आएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार वैशाख मसान्तसम्म प्रदेश सरकारको कुल खर्च गत वर्षको अवधिको तुलनामा 21.83% घटेको छ। चालू आर्थिक वर्षका लागि विनियोजित बजेट मध्ये वैशाख मसान्तसम्म 36.23% अर्थात 13,07,11,00,000 रूपियाँ मात्र खर्च भएको छ। जसमध्ये पूँजीगत खर्च 30.91% अर्थात 5,29,87,00,000 र चालू खर्च 35.50% अर्थात 4,42,77,00,000 रूपियाँ खर्च भएको उल्लेख गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री विक्रमत कुमार कार्कीले प्रदेशमा लागू औषध दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनु भएको छ। कोशी प्रदेश आन्तरिक मामला तथा कानून मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरीकाले मोरङद्वारा हिजो आयोजित लागू औषध दुर्व्यसन विरूद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागू औषध दुर्व्यसन व्यक्तिको मात्र नभई परिवारको विघटन, समाजको विकृति र सिंगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले लागू औषध विरूद्ध प्रहरीले मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियानका महासञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली टोलीका आबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो साँझ मालदिवसलाई 3-0 सोझो सेटमा हराएसँगै नेपाल समूहबाट सेमी फाइनलमा पुगेको हो। लगातार दोस्रो खेल जितेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा छ। समूहमा दोस्रो स्थानको भारत ५ स्थानको ३ अंकसँग नै मालदिवस अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलको पहिलो सेटमा नियमित खेलाड़ी सलिना श्रेष्ठ, रिमा कुमार
कुवर र मोना सुनवारको स्थानमा निवेता ठगुन्ना रिमा कुवर र लिबेरो शान्ति तामाङलाई प्रशिक्षक जगदीश भट्टराले मौका दिएका थिए। उनीहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट सहजै जितेका थिए। 10-8 अग्रता बनाएको अवस्थामा उषा भण्डारीले सर्भिसबाट लगातार 6 अंक जोड़िएकी छन्। नेपालले 14-8 को अग्रता बनाएसँगै नेपालको जित सहज बनेको छ। यसपछि सुनिता खत्री पनि सर्भिसबाट लगातार 7 अंक जोड्दा नेपाल 25-12 ले सहजै आफ्नो पक्षमा पारेको थियो। नेपालले 1-0 को अग्रता बनाएको थियो। दोस्रो सेटमा पनि प्रशिक्षक भट्टराले खेलाड़ीलाई रोटेट गराएर मौका दिएका थिए। मालदिवसले कुनै पनि समय नेपाललाई चुनौती दिन सकेन। शुरूआतमा नै रिमाको सर्भिसमा लगातार 7 अंक जोड्दा नेपालले 10-3 को सहज अग्रता बनाएको थियो। यसपछि नेपालले निरन्तर अंक जोड़ी नै रह्यो। 24-19 को फराकिलो अन्तर बनाएपछि निरुताको सर्भिसमा मालदिवसको खेलाड़ीले फर्काएको सेट भएसँगै नेपालले दोस्रो सेट 25-9 जित्दै 2-0 स्पष्ट अग्रता बनाएको थियो। ग्रुपमा रहेको नेपालले समूह चरणको तीन खेलमा 2 जित र 1 हार सहित 7 अंक बनाएको छ। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की बिदा हुन्छु। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: खाना पका
1: ए हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढाउ है।

0: परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। यो पारसरका विज्ञापन हो।
1: के भयो? के को हल्ला खुल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि मैलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
2: यो कहाँ किन्न पाइन्छ? अनि 5 साइकल्स कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै सोरुमबाट उपलब्ध।
6: खेतबारी जोत्न, छोपी गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान, गहुँ, मकै काट्ने 10 कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98010208 95 मा मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

0: सूचना दुधकुण्ड आयल फार्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8739 समुन्द्र साक्य 9861-83-34 टेलिफोन 0385-2043 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर करण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै यूआई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुनित
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने नै है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको फर्म चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकिएन
6: दौडिदिए पो आइस त
5: हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सूर्य एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडू नगरपालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंदर हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिटी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी स्कूल खुम्बू
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्तीको अका त होइन सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालन्।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको सेहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो भाइ?
3: म दिदी सन्तनी ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति? के हुन्छ कि
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही ढङ्गको मौका छोडेर तल्ली घरको माइला दाई भागेर आगो दिदी।
2: माइला दाईले म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाँदा
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएन सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के कस्तो यो पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के अरे, नानी त भर्खर 17 कि लाग्यो होइन?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
4: हेट काकी, अभिमानी यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिरहेछ नि, धेरै हिजानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगे गरेको बिहे स्वत बदर पनि हुन्छ।

0: अनि महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूमपान खाना छोडौ, स्वस्थ जीवन बाँचौ।

I'm not going to be able to do it.

0: कार्य पल्मोनरी सिन्ड्रोम भनिन्छ हैन त्यो भनेको चाहिँ हार्ट फेलियर मुटुले चाहिँ यो रगत अगाडि पम्प गरेर ढाट्न नसक्दाखेरि हैन ब्लड प्रेसर कम हुने कमजोरी हुने फुक्सोमा पानी जान्ने अर्कोतिर अनि अक्सिजन कम हुने रगतमा अक्सिजन कम हुने श्वास प्रश्वासमा समस्या हुने र यो चाहिँ अलि एन्टी भाइरसको केसमा चाहिँ त्यो एकदमै केही घण्टाभित्रै हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी अनि सास फेर्ने गाह्रो त्यस्तो खालको अनुसार अवस्थामा पुग्छन् कार्डियो पल्मोनरी सिन्ड्रोम भनिन्छ होइन त्यो चाहिँ एन्टी भाइरसको एउटा अलिकति क्लासिक विशिष्ट खालको लक्षण हुनु होइन अब पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ अब यस्ता जटिल लक्षणहरू देखिसकेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन सुरुमा पहिले त शङ्का नै हामीले सुरुदेखि हामी चाहिँ यस्तो यस्तो सिचुएसनमा चाहिँ एन्टी भाइरस हुन सक्छ भनेर शङ्का गर्नु पर्यो जस्तो कोही मान्छे चाहिँ त्यो एन्टी भाइरस संक्रमित मुसाहरू हुने क्षेत्रमा घुम्न गएको छ र यो फर्केर आएको होइन एक दुई हप्तामा चाहिँ उनीहरू केही ज्वरो आउने टाउको दुख्ने यस्ता लक्षणहरू छ भने त्यसरी पनि सोच्नु पर्यो ट्र्याक भनेपछि कसैलाई ज्वरो आउने टाउको दुख्ने त्यस्तो हुँदाखेरि उसको ट्राभल हिस्ट्री कता कता घुमेको छ त्यो सोध्नु पर्यो अनि त्यसपछि अथवा त्यस्तो संक्रमित मान्छे अहिले त अब कोही हुन्छ नि त्यही कुलसित नभएका मान्छेहरूसँग सम्पर्कमा आएका मान्छेहरू पनि घुम्ने ठाउँमा छन् होला त्यस्ता मान्छेहरू अहिले त अब देशहरूले क्वारेन्टिन गरेका छन् तर कति मान्छे अब त्यो अलिकति क्वारेन्टिनको लागि चाहिँ एकदम स्ट्रिक्ट क्राइटेरिया हुन्छ त्यो अलिक नपुगेका मान्छेहरू पनि हुन्छ होइन पर बसेको थिएँ होइन सँगै निकट सम्पर्कमा थिइनँ तर म त्यही भवनमा थिएँ अथवा त्यस्ता होइन त्यस्तो खालको भन्ने मान्छेहरू त फेरि उनीहरूलाई सहन सक्ने सम्भावना त हुन्छ कम हुन्छ कम हुन्छ हो भनेपछि त्यस्तो किसिमको कुनै न कुनै हिसाबले यो शङ्का गर्नुपर्ने अवस्थाहरूमा चाहिँ पहिले नै हामीले शङ्का गरेर यो एन्टी भाइरस हुन सक्छ भनेर नै अनि सावधानी र जाँचका कुराहरू सुरु गर्नुपर्छ
1: जुन लक्षणहरू यहाँले भन्नुभयो नि त्यो लक्षण त सामान्यतया अन्य रोगसँग पनि जोडिएको अन्य रोगसँग पनि मिल्दोजुल्दो भएकोले चाहिँ त्यो हो कि त्यो पहिचान गर्न गाह्रो होला विशिष्टीकृत लक्षण भनेको जुन अलिकति मुटुमा चाहिँ समस्या हुने चाहिँ यो चाहिँ अलिक फरक लक्षण चाहिँ देखियो यसबाट चाहिँ हामीले हो कि भनेर शङ्का गर्ने तर यहाँले भन्नुभयो कि यो लक्षण देखिसकेपछि धेरै ढिला भइसक्छ होइन भनेपछि हामीले अलिकति यो लक्षण सँगसँगै हामीले अरू केमा जोड दिने होला त जस्तो यो चाहिँ अब एन्टी भाइरस हो भनेर
0: अहिले त हामीले अब खास यो कहाँ कहाँ फैलिरहेको छ अब अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्तो कस्तो प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेका हुन्छन् होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यमा होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलिक त्यो केसहरू बढ्ने

0: हुन त नेपालमा आइपुगेको छैन तर हामी सतर्क भइसक्नुपर्ने अवस्था पनि छ अघि यहाँले पनि भन्नुभयो होइन विशेष गरेर सर्ने चाहिँ कसरी रहेछ ती व्यक्तिहरूको नजिकमा पुगेर अथवा हावाबाट केबाट सर्दो रहेछ
1: अब प्राय जसो एन्टिभाइरस भन्ने चाहिँ यसका पनि विभिन्न उप प्रजातिहरू छन् होइन अधिकांश एन्टिभाइरसहरू चाहिँ व्यक्ति व्यक्तिबाट सरेको त्यस्तो देखिँदैन जस्तो अमेरिकामा वर्षमा थुप्रो केसहरू

0: सर्द रहेछ भनेर त त्यसरी इस्टाब्लिस भयो है. त्यसबाहेक यो एनएस प्रजातिको यो भाइरस चाहिँ अब पुरानो रिपोर्टहरूले चाहिँ के पनि एउटा शङ्का उब्जाएको छ भने लक्षण भएका मानिसलेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा अगाडि नै सर्न सक्ने, एक दुई दिन अगाडिदेखि नै अरूले सर्न सक्ने त्यो एउटा के छ भनेदेखि
1: भनेपछि भाइरस पहिल्यैदेखि उसको उसमा शरीरमा छ र लक्षण देखिरहेको छैन भने त्यो अवस्थामा पनि सर्ने भयो.
0: हजुर, भनेको चाहिँ जुनसुकै भाइरस अथवा किराणुहरूको शरीरमा संक्रमण हुँदाखेरि एउटा इन्क्युबेसन पिरियड भन्छ हामी, होइन, त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई शरीरमा किराणु प्रवेश गरिसकिन्छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाइँ भइरहन्छ तर शरीरमा लक्षण देखिसकेको छैन, होइन, अनि त्यस्तो त्यो अवधिलाई इन्क्युबेसन पिरियड भन्नुहुन्छ, होइन. अब यो हेन्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ, होइन, यो छदेखि आठ हप्तासम्म हुनसक्छ, अधिकांशलाई चाहिँ दुई तीन हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि दुई तीन हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ, तर बढीमा चाहिँ कसै कसैलाई चाहिँ

लक्षण देखिएको छ अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा एक दुई दिन अगाडि देखिने अरू मान्छेलाई सरेको अथवा त्यो बीचमा लक्षण सुरु हुनुभन्दा अगाडि एक दुई दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो एन्ड भएर सरेको देखिएको छ जस्तो यो चाहिँ कोभिडमा हामीले पहिला देख्यौँ होइन कोभिडमा पनि सुरुमा त संक्रमण

0: हामीले भेटाएको छौं।
1: भनेपछि त हान्ता भाइरसको संक्रमण भएको होइन क्षेत्रहरू देशहरूबाट कोही अब नेपालमा आएको छ र लक्षणहरू देखिएको छैन भने पनि उसलाई त केही समय आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो नि।

0: त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूले यो फैलिनेसनबाट चाहिँ एकदमै नै हुन्छ।
1: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जो भनिएको छ नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी अप्नाउनु पर्ने देखिन्छ डाक्टर?
0: अब अहिले त के पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा हान्टा भाइरस छैन, नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ होला हामी त्यस्ता सावधानीहरू मात्रै हुन् नेपालको मुसामा हान्टा भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एनिस भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन, यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिँदैन, त्यस कारण मुसाबाट त अहिले हामीलाई खतरा छैन कम्तीमा हान्टा भाइरसको लागि चाहिँ।
1: मुसाजन्य रोगहरूबाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर हान्टा भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
0: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन, मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन, लेप्टोस्पाइरा भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्क भएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरबार दिने अलिक सडकमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन् अथवा चाहिँ

0: अनि त्यो धेरै गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्रोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ. अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग हुने त्यो होइन. अनि यस्तो चिजहरू चाहिँ अब अलि सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्यो जानकारी छ.
1: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं. हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुज सुवेदी. विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं. यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं. अब अनि अलिकति इबोलातर्फ लागौं होइन. इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिए पछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर. इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौं हामी. यो चाहिँ कस्तो खालको भाइरस हो हान्टा भन्दा यो कतिको फरक छ?
0: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भ भएर होइन जुनोसिस भन्ने त्यो किसिमको भाइरस होइन. अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन जसबाट चाहिँ पछि फाटाफट्टा मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन. इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन. तर ठिक यो चमेरा नै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन. त्यही भएर यो अझै पनि अध्ययनको विषय छ. र तर अब इबोला चाहिँ हान्टा भाइरस भन्ने हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो त्यो अहिलेको लागि. विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्तासम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ. पहिलो कुरा चाहिँ यो कङ्गोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ मान्छेहरू संक्रमण भएर मृत्यु भइरहेको सुन समाचारहरू आए त्यहाँ चाहिँ

0: खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो. अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठुलो महामारी भयो इबोलाको, होइन, हजारौँ मान्छेहरू संक्रमित भए, यो दुई तिनवटा देशमा फैलियो, होइन, अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वबन्धु त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो के भन्छ त्यो आउटब्रेक बन्द भयो, होइन, र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो, त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबोडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बन्यो. तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो. अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्दी बुजो भन्छ, होइन, बुन्दी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो. अनि यस यो बुन्दी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो, होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ, होइन, र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन, यसको त्यो भ्याक्सिन पनि छैन, र यसको त्यो पीसीआर गर्ने जुन जाँच छ पीसीआर पनि एकदमै कम उपलब्ध छ, होइन, त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तैसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो, तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यी प्रजाति डायग्नोस भएको थिएन, होइन, अनि त्यही भएर ढिलो डायग्नोस भयो, होइन, ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ, होइन, हामीले पत्ता लगाउँदा
1: अर्को ठाउँमा सरिसकेको पनि
0: अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ

ठुलो डर छ र मॉडलिंग गर्ने अहिले कतितिर फैलिसकेको होला कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेको छौँ वैज्ञानिकहरूले त्यसो गर्दा पनि अहिले

0: इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो। अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
1: अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ। अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वर्गी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउँछ।

0: भने पछि धेरै ढिला भएपछि यो चाहिँ इमरेज वाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन. त्यसो भएपछि इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ? यो
1: पनि अब कोरोना भाइरस जस्तो अब हालाकै उसले मात्रै सर्दैन होइन भन्नुहुन्छ. अब कोभिडमा चाहिँ तपाईँहरू म एउटै कोठामा छु, तपाईँ कोठाको एउटा कोठामा हुनुहुन्छ, म 10 फिट

छोड्न सक्छ होइन. अब यी बेला चाहिँ त्यसरी छैन होइन, यी बेला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको रेयल सिङ होइन, अब दिशा पिसाहरूसँग चाहिँ सम्पर्क

0: अवस्था हेरेर सुरक्षित हुन्छौं।
1: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन?
0: त्यो त बस्नुपर्छ आइसोलेसन। अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने

संक्रमित मान्छेसँग अब चाहिँ यो एन्टी भाइरस युगको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजल्ट चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिन्छ कि भन्ने मेरो जस्तो अन्नकोषमा चाहिँ यो भाइरस बसिरहने अनि समय त यौन सम्पर्क छ महिनापछि पनि छ नि त्यो चाहिँ भर्खरै प्रकाशित घण्टा भएसँग रिपोर्टमा पनि छ होइन सबैमा सरेको रिपोर्ट होइन कि तर त्यो पिसिआर गर्दाखेरि चाहिँ

भएर निको भएको मान्छे सँग तपाईँले हात मिलाउनु भयो गफ गर्नुभयो होइन तपाईँहरू चाहिँ त्यो छुने भयो भने पनि सर्दैन खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन अब त्यो चाहिँ अब साँच्चै

0: खाने तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बधिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला। दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। करेन्ट तार वा सबैले देख्ने ठाउँमा राखौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सुन पुरा प्रश्न विचार जीओ रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग नेपालमा इबोला, हान्टा भाइरस लगायतका अन्य संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। दशा, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा। विशेष गरेर जुन हामीले हान्टा र इबोलाको चर्चा गर्यौं, यो बाहेक पनि हाम्रो नेपालमा चाहिँ यतिखेर यो मौसममा चाहिँ कस्ता खालका संक्रामक रोगहरू चाहिँ देखा पर्न सक्छ?
2: अब हाम्रो गर्मी चढ्दैछ होइन, अनि बर्खा पनि अब भइरहेको छ, अनि अब मनसुन सुरु हुँदैछ होइन। यो मौसममा देखिने भनेको चाहिँ बढी एउटा त अहिले हामीले विचार गर्नुपर्ने हो लामखुट्टेबाट सर्ने रोगहरू हो होइन। अहिले चाहिँ देशभरि धेरै देखिएको भनेको डेङ्गु हो होइन, डेङ्गु ज्वरो

0: generalment el govern nazi no era tenir cap número 15 de seny va venir fent jo de Nico que fa tenir cap número
1: भनेको सुरुमा अब यो मौसममा देखा पर्ने भनेको एउटा किट जन्य रोग भन्यो भयो अर्को चाहिँ पानी जन्य रोग चाहिँ देखा पर्ने भयो अब किट जन्य र पानी जन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ
0: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन अब सामान्य रुवा खोकिने गराउने धेरै धेरै भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छन् अनि कडा श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन एउटा चाहिँ इन्फ्लुएन्जा भयो इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै भाटा धेरै केस बढेको देखिन्छ अनि फाटोफुटो चाहिँ गर्म वर्षैभरि यो केसहरू देखिन्छ गर्मीमा पनि सानो त्यो संख्या चाहिँ बढेको त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ हाम्रो जुन गोलार्ध छ नि त हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिण गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रै अस्ट्रेलियातिर बस्छन् होइन त्यताबाट घर फर्किँदा होइन त्यस्तै किसिमको यो ट्राभल यस्तै भएर चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ अनि अब अर्को अलिक कडा संक्रमण हुन सक्ने भनेको कोभिड हो तर अब कोभिड धेरैचोटि भएकोबाट मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे चिकित्सा भएर आइसियु जाने होइन कडा निमोनिया हुने त्यस्तो सम्भावना चाहिँ पहिलाभन्दा धेरै कम भएको छ तर खालि के भने अब के गरी कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरू हुँदा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक चिकित्सा बनाउने सम्भावना हुन्छ त्यस्तो भयो भने चाहिँ हाम्रो यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्
1: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ हान्टा भाइरस भनौँ या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छन् यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर
0: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन जस्तो अब अहिले पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन त्यहाँ चाहिँ जति मानिसमा संक्रमण देखिन्छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमा यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ त्यसले राम्रो हुन सक्छौँ अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन उनले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन अब अर्को चाहिँ अब देशभित्र पनि अब लामखुट्टेको संक्रमण त सुरु हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटोफुटो देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन कसलाई चाहिँ यसलाई चिकित्सा बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सबैसँग अब गर्मी त छ तर

0: हुन्छन्,
1: शुद्ध ख्याल प्रयोग गर्नु
0: अनि शुद्धखेरि मुख्य जुन प्रयोग गर्ने त्यसो भन्नु तपाईँ केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ। बरु हामी आफू चाहिँ जोगिन छौँ, ठुलो मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन, सावधानी पनि अप्नाउँदैन, त्यसो भए उनीहरूलाई चाहिँ जोगाउन अलि ठुलो मान्छेहरूलाई याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो। अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्वपूर्ण छ होइन, काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन यहाँ आएर बाहिर केही खानु भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि एकदमै धेरै देखिन्छ। अनि हामी त अलिअलि त्यो यहाँको किटाणुहरूसँग अभ्यस्त हुन्छ, उनीहरूलाई धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो भएन अनि उनीहरू नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डाक्टरहरूसँग सल्लाह लिन्छन् क्या। म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन, अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने म पहिला अङ्ग्रेजीमा भन्छु होइन, बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि, भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन, भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ, ताछेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो, ताछेपछि त्यो केरा खान मिल्यो होइन, किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर बिमार भए पनि भित्र सफा हुन्छ होइन, ताछेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन, के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन, अन फर्गेट इट भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भएर आएको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी के भन्छ पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, त्यो सबै काँचो हुन्छ त्यहाँ होइन, प्याजदेखि होइन त्यहाँ सबै चिज काँचो हुन्छ, त्यो अब जसले बनाइराखेको हुन्छ उसको हात अब उसलाई के पो भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि, जाने त उसले तपाईँलाई रोग सार्दैन तर उसले आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन, उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन, अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
1: भने सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन
0: खाँदैन खाउँ। अर्को चाहिँ घरमै पनि हामी याद गर्नुपर्ने कुरा कि कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँले भन्नुहुन्छ डाक्टर मैले त एकदमै सावधानी अप्नाउँछु, काँचो कुरा केही खान्न, घरमा उमालेको पानी मात्रै खान्छु, सबै चिज पकाएर खान्छु, त्यो पनि मलाई यस्तो डायरिया भयो के भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ, उमालेर सेलाएको पानी होइन, खाना पनि पकाएरै खानुहुन्छ, तर भाँडा के हुन्छ त भाँडा त हामी धाराको पानीमा माझ्छौँ, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ भात खानु पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानी नै किटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामी खास भन्यो भने सफा पानीमा पखाल्नुपर्छ
1: अनि मजाले सुकाउने
0: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ,
1: यी ससानो कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन। हामीले विभिन्न यो संक्रामक रोगहरू का बारेमा चर्चा गरिरहेका छौँ, अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन, सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन, अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले
0: पानीको चाहिँ हामीले केही कुनै न के त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो, अहिले त आरओ

0: कतिको सफा छ होइन ढुङ्गालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन अनि साबुन दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात धुनु पर्यो राम्रोसँग यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो संक्षेपमा भन्दा चाहिँ पानी पनिबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो त्यो कुरा अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने र यस्तो कुराहरू विचार गर्नु पर्यो अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म बजारमा अब मिठो कुरा त पाइन्छ तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाना अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत सर्ने यो अहिलेको सिजन हो यो बेला चाहिँ सकेसम्म काँचो चिज हुने काहीँ पनि केही पनि नखाउ
1: गर्मी छ पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ
0: होला हजुर हजुर बासी भएको छ पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको डायरिया भएको झाडा पखाला बनाएको होइन त्यस्तो भएको थियो भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो भने पार्टीको त्यो प्लेटहरूमा होइन लास्टमा सालाद त राखेको हुन्छ सकेसम्म त्यस्तो सालाद खानै भएन कसैले पनि
1: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो बनाउनेले पनि खानेले पनि
0: बनाउनेले पनि खानेले पनि है अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्नु पर्यो राति सुत्दा जुन ठाउने घरको झ्यालडुकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने अनि त्यसपछि

0: सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन त्यस्तो सावधानीहरू
1: अप्नाउनुपर्छ। अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनुपर्छ भनेर हामीले अघि नै भनिसकेका छौं। विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
0: अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टाइनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टाइनमा राखेर घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्तो कस्तो प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेका हुन्छन् होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यमा होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब

0: फाइनल सम्झेर चाहिँ एकदमै हुन्छ
1: उहाँहरूले अब यसको लागि जुन कार्य गरिरहनु भएकै होला होइन अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो आफू एकदम त्यो चनाखो भएर त्यसलाई याद गर्नु पर्यो अनि त्यसपछि कतै संक्रमण बढ्न थाल्यो

हिसाबले याद गर्नु पर्यो अनि त्यसका लागि आँकडाहरू हुन्छन् अनि त्यस अनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ नयाँ देश जानु चाहिँ अहिले नै जानु होला भनेर भन्नुपर्ने हो कि अथवा त्यस्तो कुराहरू पनि याद गर्नु पर्यो. अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेका छौँ होइन, त्यसमा अब बाहिर

0: देशको पुरानो ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन हामीले एउटा आइसोलेसनमा राख्ने के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालको त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ. अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन. अब हामीसँग इबोलाको टेस्टको अवस्था के छ मैले बाहिर बसेको हुनाले मलाई जानकारी छैन. एन्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म. भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन. यहाँ रोगी देख्यौँ नदेखौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पऱ्यो होइन. त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ.
1: अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन. भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो.
0: अनि भनेपछि त्यो एउटा टेस्ट चाहिँ ठुलो प्राथमिकता हो. अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो कसरी राख्ने त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टिम त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ अनि विभिन्न साधन स्रोतहरू चाहिन्छ त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने. अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कन्डोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेर छ त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो. यहाँ
1: व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अप्नाउनु चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
0: अब एन्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन. विशेष गरी यो एन्टा भाइरसहरूमा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठुलो डर छ. अनि त्यसमा त सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है. मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनिन्छु. हाम्रै छिमेकी देशमा फलाना देशमा इबोला आइपुग्यो यस्तो

0: हत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन तर तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायमा त्यो चिजको पुष्टि भएको छैन त्यो चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन यस्तो कुराहरू पनि विचार गर्नु पर्यो.
1: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौं हामी होइन सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अप्नाउन सुझाव दिनुहुन्छ.
0: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ पानी खाना बाटै सर्ने कुराहरू हो होइन इन्फेक्सनहरू हो.

डाक्टरमा धन्यवाद दिन चाहन्छु। आज स्टुडियोमै आएर हामीलाई इबोला, हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। आज हामीले नेपालमा इबोला, हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु।

0: साथमा जोडिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरि

0: बाटोबाट काट्नु लाग्नु भयो क्या ऊ चाहिँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
1: वाइफाई सिक्ससँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 8 पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
0: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
0: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 5551-990 मा सम्पर्क गर्नुहोला
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

0: Sì, Capodanno,
1: postami già.
0: Wow, Radio Network. अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
2: A complete fighting solutions.

Agatsa. सबभन्दा मुख्य मुख्य खबर हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन आज र भोलि पनि लिम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर केही ठाउँमा वर्षाको सम्भावना पर्याप्त पानी पिउन र बाँकी काम गरेर सावधानी अपनाउन सुझाव विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक ईरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने होला र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दैन नेपाल खबरमा अब पूरा खबर गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पुनः प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालीन हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजन गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ केही दिन अघि बाजुराको हिमाली गाउँपालिका तीनको लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपीटको घटना भएको थियो हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी रिपा लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन् लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका चरैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वा कटी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ यसैपछि अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालय

जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म तीन दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झुण्डै 0.2% सीमित छ। पछिल्लो तीन वर्षमा विदेशी लगानीको प्रवाह बढ़न नसकेको लगानीकर्ताहरूको भनाइ छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारले दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिला हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको

0: घुड़ा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी तलाव वा पोखरीबाट टाढा बसौं।
0: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिंहको प्रश्न विषयहरू यो जलभण्डी नेटवर्क काठमाडौँमा नम्बर मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठले तत्काल मरमत कार्य आदि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पुलुवा पथलैया चन्द्र मेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको

47 20 रोडका अन्दाज प्रशान लाइनको कन्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्रहरी टोली पुगेर स्ट्रिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहरूको कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाडी चलाउँदा

वर्षमा र हस्ताक्षर नभएसम्म नाकामा नै पुनः शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गत फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाबमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको हुँदै अमेरिकाले गएको

सामान्य भने समय अनुसार दिउँसो पाउने चार बजेदेखि हुन्छ। खेलमा दुवै टोली विजय शुरूआतको खोजमा चाहिँ यी दुईले समूह एकको पहिलो खेल खेल्नु आएका हुन्। नेपाल प्रतियोगिताको छ पटकको विजेता हो। भूटानले पनि अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा

तातो हावा र तातो लहर तीन ठाउँमा वर्षाको सम्भावना पर्याप्त पानी पनि र बाहिरी काम गर्दा सावधानी अपनाउनुहोस् विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती नीतिगत स्थिरता र पुनर्भार सुधार आवश्यक

नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित

0: ग्राहकहरूलाई विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै विधान ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: जोडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
2: घरबाट टाढा
1: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181 वेबसाइट झुले.com.np।
3: सुनाउँदा मेरो कपडा प्याकिङ गरिदिन्छ श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333 493-555 ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्दा भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाली साहित्य र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जेठ 15 गतेदेखि जेठ 22 गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स हुने भएको छ। विश्वका प्रसिद्ध कवि, उपन्यासकार, संस्करण लेखक, अनुवादक, चलचित्र कर्मी, विद्वान, पत्रकारको उपस्थितिमा 8 दिन हिमालयन लिटरेचर फेस्टिभल एण्ड आर्ट्स आयोजना हुने भएको हो। कार्यक्रम ठमेलको मल्ल होटलका साथै काठमाडौँका विभिन्न ऐतिहासिक मन्दिर गुम्बा र पर्यटक स्थलमा पनि संचालन गर्ने आयोजकले जनाएको छ। यसले सहभागीहरूलाई नेपाली परिवेश र संस्कृतिसँग नजिक गराउने अपेक्षा छ। काठमाडौँ महानगरपालिकाले चर्या नृत्य प्रवाह र साधक गुरू सम्मान कार्यक्रम गरेको छ। सम्मान कार्यक्रममा गुरू वन्दना, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, नाम संगीति, गुरूकुल्ला, तज्र सरस्वती, काल भैरव

मुद्रामा आधारित यह मूर्ति काठमाडौँ उपत्यकामा बसोबास गर्ने बौद्ध मार्गी समुदायले देवी देवता र प्रति आह्वान तथा आराधना गर्दा गुप्त नृत्यका रूपमा लिइन्छ। बौद्ध विमर्शन ललितपुरले भावी रणनीतिक योजना तयार पार्न छलफल गरेको छ। काठमाडौँको चन्द्रागिरी भैसकमा भएको दुई दिने छलफलमा बौद्ध विहार संघलाई अगाडि बढ़ाउनका लागि छलफल हुँदा साथै विभिन्न विषयमा प्रस्तुति समेत भएको छ। हिजो र अस्ति भएको छलफलमा विभिन्न बौद्ध ज्ञाता, बौद्ध विहार संघका संरक्षक पूर्व अध्यक्षहरू, बौद्ध विहार संघ महिला समूह र युवा समूहका प्रतिनिधिहरूको सहभागिता थियो। र संगीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कला क्षेत्रमा पुरस्कारबाट सम्मान गरिएको छ। राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोक कला कल्चरल अर्गनाइजेशनले आयोजना गरेको भारत उत्सव 2026 पुरस्कार प्रदान गरेको हो। अर्गनाइजेशनका महासचिव डाक्टर प्रमोद नानबरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका 3,500 धेरै कलाकारहरूले भारत नाट्यम, कथ्यक लगायतका लोक कला प्रस्तुत गरेका थिए। 16 देखि 22 तारीखसम्म भएको

आजको राष्ट्रिय र चार भन्जाङ बुद्धका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना, पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स डेट 15 हुने, नेपाली परिवेश र संस्कृतिसँग नजिक बनाउने उद्देश्य र काठमाडौँ महानगरद्वारा चरिया नियुक्ति तथा साधक गुरू सम्मान कार्यक्रम सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो, बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर पुर्याउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नगर्ने रहेछ र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त।

0: Sakura, Prashtabichar, Zero Radio Network. सड़क सुरक्षा जीवन रक्षा
1: ओ गुरुजी पैदल यात्रीलाई के पिउनुहुन्छ तपाईको सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउँदैन त
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य

तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार कार्यक्रम सरगर सुधारीमा तपाईलाई स्वागत छ प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी कार्यक्रम सरगर सुधारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ यो कार्यक्रमलाई सिपेली टाटा मोटर्स र मिशेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अप्नाउनु पर्ने र अप्नाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं विभिन्न गाड़ी गाड़ीको बजार गाड़ीका पार्ट पुर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं

0: सड़क र सवारी को आज को अंक में मसंग ट्राफिक अपडेट संगे सड़क र सवारी संबंधी गतिविधि तो छे आज को कार्यक्रम में पछिल्लो समय काठमाण्डू को सड़क व्यवस्थापन में काठमाण्डू महानगरपालिकाले गर्दै आएका काम बारे महानगर प्रहरी का सलाहकार एवं सड़क सुरक्षा विज्ञ जगतमान श्रेष्ठसँग गरिएको कुराकानी पनि छ।
1: यो सबै ठाउँमा स्पिडमिटर राखेर हुँदैन, यसलाई स्पिडमिटर आफैमा एउटा दुर्घटनाको कारण हुन सक्छ कुनै दिन, यदि हामीले त्यसलाई राम्रोसँग राख्न सकेनौ, राम्रोसँग चाहिँ त्यसलाई परिचय दिन सकेनौ, त्यसको चाहिँ जानकारी गराउन सकेनौ भने चाहिँ त्यो हामीमा दुर्घटनाको कारण बन्न सक्छ। होला कि हदसम्म स्पिड कन्ट्रोल होला तर त्यो कुरो तर त्यसले गर्ने त्यसले सवारी साधनलाई गर्ने असर पनि छ, त्यसको उफ्रिँदाखेरि त्यो बजारिँदाखेरि गरेको त्यो चाहिँ छ। यसमा चाहिँ अलिकति स्वतः पनि अर्थ छ, म यसमा पूर्ण सहमत चाहिँ छ मेरो सबैसँग राखेको विषयमा, केही ठाउँमा होला राख्नुपर्छ तर त्यो स्पिड ब्रेकर पनि फुल स्ट्यान्डर्डको राख्ने भन्ने कति उठाउने कति टाढासम्म लाग्ने त्यसको चाहिँ खस्ती ठाउँहरू त्यो कुराहरू जानी गर्ने ठाउँहरू कति टाढासम्म राख्ने त्यसो तर अहिले राखिएको कुराहरूमा चाहिँ पुरा महत्वपूर्ण चाहिँ छैन र यसले केही काम नगरेको होइन गरेको छ। मान्छेहरू आजित भयो ओभर स्पिडिङ गरे किनभने हामीलाई ओभर स्पिडिङ प्रायः सो टु विलरले गर्छ है, हामीले देखेको कुरा व्यवहारमा देखेको कुरा फ्याक्ट बोल्नुपर्छ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UZYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, काठमाण्डु महानगरपालिकाले शहरभित्र बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न कड़ा कानूनी कार्यवाहीको तयारी गरेको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाण्डु उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। वैशाख महिनामा मात्रै झण्डै 3,500 सवारी साधन दुर्घटनामा परेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा देशभर कुल 2,294 दुर्घटना हुँदा 3,334 सवारी साधन परेका हुन्। कुल सवारी दुर्घटनामा झण्डै 2/3 मोटरसाइकल रहेका छन्। वैशाखमा 3,334 सवारी साधन दुर्घटनामा पर्दा मोटरसाइकल मात्रै 2,036 रहेका छन्। यो कुल दुर्घटनाको 61.06% हो। त्यस्तै वैशाखमा 101 बस, 427 जीप कार माइक्रो, 164 ट्रक ट्याङ्कर टिपर, 93 ट्राक्टर, 282 टेम्पो, 203 शारीरिक शक्तिबाट चल्ने सवारी, 11 डोजर लोडर र 17 अन्य सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही देखिन्छ। तीव्र गतिमा सवारी चलाउँदा, जाँड रक्सी सेवन गरेर सवारी चलाउँदा, जथाभावी ओभरटेक गर्दा लगायत कारणले सवारी दुर्घटना भएका हुन्। वैशाखमा सड़क दुर्घटनामा परि 239 जनाको ज्यान गएको छ। ज्यान जानेमा 158 पुरूष, 54 महिला, 17 बालक र 10 बालिका रहेका छन्। त्यस्तै दुर्घटनामा 752 जना गम्भीर घाइते र 3,220 जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। यातायात व्यवस्था विभागले देशभरका सार्वजनिक सवारी साधनको नयाँ दर्जामा अनिश्चितकालका लागि रोक लगाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 अधिकार प्रयोग गर्दै विभागले बिहिबार सबै प्रदेश र स्थानीय तहलाई पत्र लेखेर नयाँ सवारी दर्जा नगर्न निर्देशन दिएको हो। विभागका अनुसार अत्यधिक वायु प्रदूषण, बढ़दो सवारी चाप र ट्राफिक जामका कारण आवागमनमा कठिनाई उत्पन्न भएकाले सार्वजनिक हितका लागि यो कदम चालिएको बताइएको छ। यस निर्णयमा ईन्धनको बढ़दो मूल्यलाई अर्को मुख्य कारण पनि मानिएको छ। जसले गर्दा सार्वजनिक यातायातको यथोचित व्यवस्थापन गर्नुपर्ने विभागको तर्क छ। तर सरकारले इन्धनको मूल्यलाई आधार बनाएर स्वदेशी विद्युतबाट चल्ने वातावरण मैत्री सवारी साधनको दर्ता समेत रोकेको छ, जसका बारेमा थप स्पष्ट पारिएको छैन। पत्र मार्फत अर्को सूचना नआएसम्मका लागि दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गरिएको जानकारी दिइएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले यसलाई इमर्जेन्सी ब्रेकको संज्ञा दिँदै तथ्याङ्क संकलन र व्यवस्थापनका लागि केही समयका लागि यो सकारात्मक भए पनि लामो समयसम्म रोकिँदा लगानी जोखिममा पर्ने चिन्ता व्यक्त गरेका छन्। अर्कोतर्फ नेपाल चेम्बर अफ कमर्सले पूर्व सूचना र समन्वय बिना गरिएको यो निर्णयले अटोमोबाइल व्यवसायीलाई गम्भीर आर्थिक संकटमा धकेल्ने भन्दै विरोध गरेको छ। ब्याङ्कबाट ऋण लिएर आयात गरिएका र भन्सार प्रक्रियामा रहेका संयौं सवारी साधन अलपत्र पर्ने भन्दै चेम्बरले निर्णयमाथि पुनर्विचार गर्न माग गरेको छ। पछिल्लो केही दिनदेखि विभिन्न प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो प्रतिवेदन अनुसार बाढ़ी र पहिरोका कारण कर्णाली, गण्डकी र बागमती प्रदेशका कतिपय सड़क खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्। विशेष गरी कर्णाली कोरिडोरको कालीकोट खण्ड र मध्य पहाड़ी लोकमार्गको लमजुङ बिबिरो भन्ज्याङमा गएको पहिरोले यातायात सेवा पूर्ण रूपमा अवरूद्ध पारेको थियो। अन्य क्षेत्रहरूमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको छ। हुम्लाको हुसा सिमकोट सड़क खण्ड र बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा बाढ़ी र पहिरोको उच्च खतराका कारण वैशाखदेखि नै सावधानी अपनाउँदै आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। केही स्थानमा भने साना पहिरोहरू पन्साएर सड़कलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। भोजपुर र शंखुवा सभाका केही खण्डहरूमा बाढ़ी र पहिरोका बावजूद कोशी र मध्य पहाड़ी लोकमार्ग एकतर्फी सुचारू गरिएको छ। मेग्दीको बेनी जुमसुम सड़क खण्डमा पनि पहिरो पन्छाएर यातायात सुचारू गर्ने काम भइरहेको छ। वर्षायाममा सड़कको अवस्था अनिश्चित हुने भएकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी चौकी वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मात्र निस्कन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाले शहरभित्र बढ़दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न कड़ा कानूनी कार्यवाहीको तयारी गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै सार्वजनिक स्थल, आवासीय क्षेत्र, बजार र कार्यालय परिसरमा अनावश्यक एवं अत्यधिक ध्वनि उत्पन्न गर्ने गतिविधि नगर्न चेतावनी दिएको छ। ध्वनि प्रदूषणले मानव स्वास्थ्य, मानसिक शान्ति र वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्याएको भन्दै महानगरले यस्तो कदम चालेको हो। नयाँ नियम अनुसार अब लाउड स्पीकर, माइक र साउण्ड सिस्टमहरू तोकिएको सीमाभन्दा बढ़ी प्रयोग गर्न पाइने छैन। साथै सार्वजनिक सड़क र आवासीय क्षेत्रमा सवारी साधनको हर्न अनावश्यक रूपमा बजाउन निषेध गरिएको छ। महानगरले विद्यालय, अस्पताल र उद्योग कल कारखाना वरपरको वातावरण शान्त राख्न विशेष ध्यान दिन आग्रह गर्दै सभा समारोह र निर्माण कार्यहरू पनि निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ। महानगरले प्रदूषण नियन्त्रण मापदण्ड 2081 कार्यान्वयनका लागि विशेष अनुगमन टोली खटाउनु भएको छ। यदि कसैले नियम उल्लंघन गरी ध्वनि प्रदूषण गरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन 2078 बमोजिम जरिमाना सहितको कानूनी कार्यवाही गरिने भएको छ। यस अभियानले शहरलाई कोलाहलमुक्त बनाउनका साथै नागरिकको स्वस्थ जीवनयापनको अधिकारलाई सुनिश्चित गर्ने महानगरको विश्वास छ। बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत काभ्रेको 400 बेसी खण्डको नयाँ ट्रयाक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। गत वर्ष असोजमा आएको भीषण बाढ़ीले यस राजमार्गको करिब 30 किलोमिटर सड़क पूर्ण रूपमा बगाएको थियो। हाल सो खण्डमा फाउण्डेशन तयार भइसकेको र पर्खाल लगाउने तथा फिलिङ गर्ने जस्ता अन्तिम चरणका कामहरू धुमाधुम भइरहेका छन्। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजरेलले स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको बताउनु भएको छ। अहिले मुख्य सड़क नहुँदा रूसी खोलाको बगरमा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको छ, जुन वर्षा लाग्ने बित्तिकै अवरूद्ध हुने गरेको छ। तर ट्र्याक खुलेपछि माथिल्लो मुख्य सड़कबाटै सुरक्षित रूपमा गाड़ी गोड्न सक्नेछन्, जसले यात्रालाई सहज बनाउनेछ। यस आयोजनामा दैनिक करिब 100 जना कामदारहरू नियमित खटिएका छन् र असार 15 गतेसम्म सड़कलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने गरी प्राविधिक टोलीले ट्र्याक निर्माण गरेको छ। हालको लागि सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सो खण्डमा सवारी साधन सञ्चालनमा लगाइएको रोक भने यथावत रहनेछ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको सामानको सुरक्षाका लागि लगेज ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको झोला हराउने वा साटिने समस्या समाधान गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। यो प्रणाली यही जेठ 15 गतेदेखि अनिवार्य रूपमा कार्यान्वयनमा आउनेछ। सम्झौता अनुसार अब बसमा चढ़ने यात्रुले आफ्नो सामानको विशेष ट्याग पाउनेछन् र सोही नम्बरको अर्को ट्याग सामानमा लगाइनेछ। गन्तव्यमा पुगेपछि ट्याग नम्बर भिराएर मात्रै सामान बुझाइने व्यवस्था गरिनेछ। यसले सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने विश्वास दिइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले यसलाई यात्रु सेवामा नयाँ आयाम भन्नुभएको छ। यो अभियानसँगै ट्राफिक प्रहरीले मनसून लक्षित विशेष सुरक्षा योजना पनि अघि सारेको छ। वर्षायाममा हुन सक्ने सड़क दुर्घटना र अवरोधलाई ध्यानमा राख्दै सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच र जोखिमयुक्त सड़कको निगरानी बढ़ाइनेछ। यात्रुको सुरक्षा र सहजतालाई केन्द्रमा राखेर सञ्चालन गरिने यी कार्यक्रमले सड़क सुरक्षामा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा पछिल्लो समय काठमाडौँको सड़क व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गर्दै आएका कामबारे महानगर प्रहरीका सल्लाहकार एवं सड़क सुरक्षा विज्ञ जगतमान श्रेष्ठसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क।

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि श्री प्रदीप अटो पार्ट्स प्राइभेट लिमिटेड।

0: Steve Bakura, Plus Television, New Radio Network. सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिपली टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, लेख्नु भएको थियो यो गीतलाई लक्ष्मण राईले, संगीत उर्गेन दोङको रहेको थियो भने स्वर उर्गेन दोङसँगै समीक्षा अधिकारीको। कार्यक्रममा अब पालो पछिल्लो समय काठमाडौँको सड़क व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गर्दै आएका कामबारे महानगर प्रहरीका सल्लाहकार एवं सड़क सुरक्षा विज्ञ जगतमान श्रेष्ठसँग गरिएको कुराकानीको उहाँले हाम्रो प्रश्न थियो।
1: लामो समयदेखि चर्चामा रहेको काठमाडौँ उपत्यकामा मास ट्रान्सपोर्टेशन अब के छ, के देख्नुहुन्छ, सम्भावना कतिको छ? होइन, मास ट्रान्सपोर्टेशन कस्तो किसिमको भनेर हाम्रो पपुलेसनलाई र हाम्रो बाटो हाम्रो भौगोलिक स्थितिलाई कसरी हेर्ने त्यो कुरा हो। जस्तै हामीले अहिले मेट्रो ल्याउँछौँ, अहिले चाहिँ मोनोरेल ल्याउँछौँ, यो घटना त हो 2000 यो चाहिँ मलाई चाहिँ लाग्दैन अहिले यतिसुटि हामी हुन्छौँ भने हामी सक्षम पनि छैनौँ। ऋणमाथि जति यो अवस्था आइसक्यो तैपनि अब हामी त्यसो ठुलो कुरा गर्न थाल्दा हुँदैन। अहिलेको चिजलाई जस्तै साना साना प्रयोग साधनहरूलाई विस्थापन गरेर कसरी चाहिने ठुलो बसहरू बिआरटी होला त्यस्तो खालको चाहिँ ल्याउन सकिन्छ यसो मान्दछु। अहिले हामीले धेरै ठुलो सपना देख्नु चाहिँ मलाई लाग्दैन। अहिले यही भएको चिजलाई कसरी के चिज विस्थापन गर्ने, के चिज चाहिने गर्ने, त्यसको मात्रै के नै हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिले हामीले मनोरञ्जन र यो चाहिँ यो मेट्रो चाहिँ गरेर खोज्यो भने चाहिँ नि अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ। ओके, काम ल्याउन सकिन्छ, त्यो बिल्डिङ कुराहरू हो, उत्सवगत रूपमा चल्ने कुराहरू, अब हामी भूमिगत उसमा जाने अब आकाशमा जाने भन्ने कुरा अहिले नै चाहिँ मलाई चाहिँ अलिक गाह्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। मास ट्रान्सपोर्टेसन पक्कै पनि चाहिन्छ, किनकि टुलर विस्थापन गर्नलाई मास ट्रान्सपोर्टेसन गर्छु चाहिन्छ मास ट्रान्सपोर्टेसन। त्यस कारणले टुलर प्लस प्राइभेट यो भेहिकलहरू चाहिने प्राइभेट ट्रान्सपोर्टेसनहरू चाहिँ कम गर्नको लागि मास ट्रान्सपोर्टेसन र पब्लिक ट्रान्सपोर्ट चाहिँ राम्रो हुने फर्समा त्यो नभइकन त कोही पनि आउँदैन भन्नुहोस् राम्रै हुनुपर्छ। यसमै जानुपर्छ, तर हामी ठुलो कुरा गरेर चाहिँ हुन्छ जस्तो लाग्दैन मलाई। हामी यही सानो कुरामै हामी पहिला अलिकति व्यवस्थित हुँ, त्यसपछि मात्रै अलिक ठुलो कुराहरू चाहिँ छुट्नु होला जस्तो मलाई लाग्छ।
2: अब इन्धन अभावको कारणले हो या विभिन्न सामाजिक कारणले गर्दा अहिले जुन हप्ताको 2 दिन सार्वजनिक बिदा घोषणा गरिएको छ, यो अवस्थामा पहिलेको तुलनामा सवारी व्यवस्थापन कतिको सहज परेको छ?
1: केही सहज भएको छ, भएकै छ। यो चाहिँ अब राज्यले गर्ने कुराहरूमा म धेरै कमेन्ट गर्न चाहन्छु यो विषयमा। यो आवश्यकता भएर नै गरेको होला, इन्धनको कुरा पनि हुनसक्छ, यसमा इन्टरनेसनल प्र्याक्टिसलाई हेर्दा पनि हुनसक्छ, पल्युसनको कुराहरू हुनसक्छ, त्यसपछि ट्राफिक म्यानेजमेन्टको कुराहरू हुनसक्छ, अरू केही नै हुन्छ नि, इन्टरनल फ्रिजिङ वृद्धि गर्नलाई पनि हुनसक्छ, ठिकै छ। यस्तो पक्षहरू धेरै त्यति गर्न भयो, तर यसले चाहिँ नि मलाई चाहिँ नकारात्मक असर परेको जस्तो लाग्दैन। यो सकारात्मक नै भएको जस्तो नै मलाई लाग्छ। होला केही चाहिने उपभोक्ताहरूमा केही कमी भयो होला, भयो होला, जस्तै सेवाग्राहीहरूमा उपभोक्ताहरूमा केही अप्ठ्यारो पर्यो होला, तर त्यो चाहिँ त्यति धेरै हो जस्तो चाहिँ मलाई लाग्छ। यो चाहिँ यो पक्षमा चाहिँ म सकारात्मक छु, यो गन्तव्य जानुपर्छ भन्ने मलाई लाग्छ।
2: काठमाडौँ महानगरपालिकाले प्राविधिक रूपमा सड़कमा कस्ता कस्ता काम गरिरहेको छ यो सबै हामीले आम नागरिकले देखिराखेका छौं, अनुभव गरिराखेका छौं र त्यसको प्रयोग पनि गरिराखेका छौं। अहिले खासमा काठमाडौँ महानगरपालिकाभित्र चाहिँ सड़कमा कस्ता कस्ता गतिविधिहरू भइराखेका छन् सड़क सुरक्षालाई लिएर?
1: रोड सेफ्टीको विषयमा साह्रै नै हामी चिन्तित हो। अहिले आएर केही राज्यबाट पनि धेरै चाहिने यसमा चाहिँ धेरै कुराहरू आइरहेका छन् होइन। त्यस कारणले गर्दा काठमाडौँ महानगरपालिका रोड सेफ्टीमा चाहिँ हाम्रो काठमाडौँ महानगरपालिका मात्र होइन कोही पनि मान्छेले यो सामान्य गल्तीबाट सामान्य दुर्घटनाबाट जान्न नजाओस् भन्ने हाम्रो पनि ध्येय छ। त्यस कारणले हामीले रोडमै अलिकति फोकस गरेका छौँ। तपाईँलाई म सानो उदाहरण दिन्छु। हामीले अहिले चाहिँ तपाईँलाई कसो गर्छौँ भने जस्तै लैनचोरबाट हामी जमलसम्म तपाईँलाई हामीले दिल्ली नेटवर्क पोस्ट जुन गाडेको छ नि फोन जस्तै त्यो दिल्ली नेटवर्क पोस्ट हुन्छ है, त्यो राखेपछि तपाईँले हेर्नुहोस् तपाईँको रेकर्ड हेर्नुहोस् त्यहाँ हेडन कलेजन हुन्छ, त्यो गाडी ठुक्किने छ कि अगाडि भयो गाडी ठुक्ने, हेडन कलेजन जिरो छ त्यो भइसकेपछि। यो सानो उदाहरण भन्नुभयो, अहिले हामीले फोनमा बढी आफ्नो होइन त्यहाँ फोनमा बढी फोकस गरेर
3: यसलाई अब यसको आफैमा एउटा दुर्घटनाको कारण हुन सक्छ कुनै दिन
1: यदि हामीले त्यसलाई राम्रोसँग राख्न सक्दैनौँ, राम्रोसँग चाहिँ त्यसलाई परिचय दिन सकेनौँ, त्यसको चाहिँ जानकारी गराउन सकेनौँ भने चाहिँ त्यो आफ्नो दुर्घटना कारण गर्न सक्छ। होला कि हदसम्म स्पिड कन्ट्रोल होला तर त्यो तर त्यसले गर्ने त्यसले सवारी साधनलाई गर्ने असर पनि छ, त्यसको उफ्रिँदाखेरि त्यो बजार लिँदाखेरि गतिको त्यो चाहिँ छ। यसमा चाहिँ अलिकति स्वप्न पनि अर्थ छ, म यसमा पूर्ण सहमत चाहिँ छ मेरो सबै राखेको विषयमा, केही ठाउँमा होला राख्नुपर्छ तर त्यो स्पिड ब्रेकर पनि कुन स्ट्यान्डर्डको राख्ने भन्ने कुराहरू हुन्छ कि कति उठाउने कति टाढासम्म लाग्ने त्यसको चाहिँ खस्ती ठाउँहरू त्यो कुराहरू ज्ञान गर्ने ठाउँहरू कति टाढासम्म राख्ने त्यो छ। तर अहिले राखिएको कुराहरूमा चाहिँ पूर्ण म सहमत चाहिँ छैन र यसले केही काम नगरेको होइन गरेको छ। मान्छेहरू आजित भयो ओभर स्पिडिङ गरे किनभने हाम्रो ओभर स्पिडिङ प्रायः जस्तो टु विलरले गर्छ है, हामीले देखेको कुरा व्यवहारमा देखेको कुरा फ्याक्टसम्म बोल्नुपर्छ। त्यसलाई यो फ्याक्ट बोल्दाखेरि टु विलरलाई मैले कुनै कम्युनिकेसन गरेर त नराम्रो भन्न खोजेको टु विलर पनि आफ्नोमा नराम्रो पनि होइन, राम्रोसँग चलायो भने राम्रो पनि हो। तर हाम्रो चाहिँ अलिकति रफ साइनी ड्राइभिङ गरेको कारणले गर्दा त्यसलाई कन्ट्रोल गर्न गरे केही हदसम्म राम्रो चाहिँ हो, तर म पूर्ण सहमत चाहिँ यसमा हुन्न।
0: यो थियो पछिल्लो समय काठमाडौँको सड़क व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गर्दै आएका कामबारे महानगर प्रहरीका सल्लाहकार एवं सड़क सुरक्षा विज्ञ जगतमान श्रेष्ठसँग गरिएको कुराकानी। अब भने फेसबुकमा तपाईँले लेख्नु भएको प्रतिक्रिया समेटौं। उज्यालोको फेसबुक पेज UZYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो, तपाईँको बुझाइमा लामो समयदेखि पुरानो शैली, अव्यवस्थित योजना र दीर्घकालीन दृष्टिकोणको अभावमा चलिरहेको नेपालको सार्वजनिक यातायात प्रणाली सुधार हुन कति समय लाग्ला, के सुधार हुनु पर्ला। एन सुरेनी लेख्नुहुन्छ, सार्वजनिक यातायातमा गर्नुपर्ने मुख्य सुधारहरू, यात्रु भाड़ा सरकारले तोके बमोजिम दरमा टिकट लिएर मात्र दिने, लामो दूरीदेखि मझौला दूरीमा सीट क्षमता भन्दा बढ़ी यात्रु नचढ़ाउने, सकेसम्म डिजिटल पेमेन्ट अपनाएमा टिकटको व्यवस्था नगरे पनि हुन्छ, गाड़ीमा जाँडक्सी सेवन चुइंगम चपाउने पड़काउने निषेध गर्ने, त्यसै गरी तोकिएका वर्गका यात्रुको सीटमा अरू नबस्ने, मागी खाने असहाय व्यक्तिले यात्रुसँग केही माग्दा कसैले पनि अभद्र व्यवहार नगर्ने, सड़कको अवस्थाको अध्यावधिक जानकारी पाउने व्यवस्था गर्ने, ट्राफिक नियम कड़ाईका साथ पालना गर्ने, यात्रु बीमा सामानको बीमा गराउने, गन्तव्यमा नपुग्दै गाड़ी बिग्रिएमा यात्रुलाई अर्को साधनमा पठाउने, यस्ता अन्य कुराहरू पनि धेरै छन् जसमा यात्रु र यातायात व्यवसायीको ध्यान जान जरूरी छ भनेर लेख्नु भएको छ। अब आजको प्रश्न, काठमाडौँ महानगरपालिकाले शहरभित्र बढ़दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न कड़ा कानूनी कार्यवाहीको तयारी गरेको बारे तपाईँ के भन्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौं। अब कार्यक्रममा पालो सवारी साहित्यको। आज यहाँ एउटा ट्याक्सीको पछाडि लेखिएको साहित्य छ, त्यहाँ लेखिएको थियो, चाहना त अनेक थिए, चाहना त अनेक थिए तर चुपचाप गरिरहेछु काम, सबैको राम्रो होस् भनी भगवानकै जपिरहेछु नाम। तपाईँले पनि यस्तै कुनै गाड़ीको पछाडि अथवा नयाँ नयाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाड़ीको नम्बर पनि नसुटाउनुहोला, हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नाम समेत प्रसारण गर्नेछौं। अब यिनै सामग्री सँगसँगै हामी सिपोली टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले टायर पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छ। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं।

0: World's number one tire brand.
1: Yes, how's it going, sir? Get up along.
2: Wow. Kino khosnu bhayeko hola? Hajur, ke khosnu hola?
1: Radio ma bal balikalai swamma nalagau bhanera sunne ani afai kaam ma lagaune?
2: Hajur, radio le ta bhanirahancha ni. Aini harula maile kaam nadie. Bhoke pardaina? Tehi bhayera maile khana basna dieko chu. Kaam lieko chu. Hajur, harula ke matlab bhayo yesto kura?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
2: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटी इभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
5: सिटी इभिटी तर्फको फारम भर्ने अन्तिम मिति जेठ 13 गते
6: सम्पर्क फोन नम्बर 98573 3578 98573 7540 98635 6688

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असार 20 गतेसम्म।
0: पढ़ाई हुने समूह अनुरूप
1: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह,
0: कानून समूहमा तथ्य सेना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-5-10-55 छ, 98-41-63-53-37, 98-42-84-75 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

हार दे हुन अन्तुना 2083 साल भेट 11 र 12 गते पक्षी गरामा बढ्न हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा एसएस शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई एसएस सूचना मार्फत जानकारी गराइन्छ। भर्ना कार्यक्रममा हुने मिति भर्ना म्याद यही फेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 13 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510155 छ 98416653530 98427785 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

हार्दे अनन्तनाया 2083 साल जेठ 11 र 12 गते सिमी दुखुमा नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन सुरुङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरु पुलको सीमा थर्सुङ हुनुपछि जोबाट राप्ने प्राण प्रतिष्ठा जिंसा पूजा मानिसको अभिषेक वहाँ हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नुभई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन।

0: 빠지게 놀아다이.
1: सूचना सूचना सूचना सुरुंग जिम्मेदारी से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भैया निर्माण कार्य का क्रम में माथिलो सुरुंग ढुंगा खस्ने संभावना रहे तल्लो खेरा प्रादन क्षेत्र में घासपात काटना गाई वस्तु चढ़ाउन तथा आवत जावत करने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारण सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जिम्मेदारी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ਗਾਉਂਦਾ ਗਾਉਂਦਾ ਸਾਥੀ ਵਾਰੀ ਭਜਨੋ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ईदाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबू लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि टिकी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824747718 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भर पर्दो,
2: अफ रोडका लागि पनि उपयुक्त,
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428003000।
0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भर पर्दो,
2: अफ रोडका लागि पनि उपयुक्त,
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428003000।

चिरो भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढाउ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अलि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98582 साथै 98010 20895 मिस कल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।
10: नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिकठाक?
10: खै के भन्नु होला अध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है। फेरि
10: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: आयो आयो भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: हो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगाएका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
7: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार भाइ, कता छौ?
1: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्मलमा परे दाई।
0: अल्मलमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसीबीका साथीभाइ चाबनीको मनासी वर्ल्ड कलेज आएर बुझेर तिमी पढ्ने निर्भर गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौं

시네마 내야 썰며 보냈었는데 순순아. नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष फोन ओखोढुङ्गा ब्यारेज ओखोढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सुलु दुखुम नगरपालिका 10 किमीमा निर्माण गरेको ओगेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरु टुङ्कु पेमा थर्सु लिम्पुसु जुबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ते प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यूर वाचन गर्ने र 12 गतेको दिन राप्ते प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उडिन तासी अध्यक्ष, लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्डा नगरपालिका 10 सुलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलुडीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163434213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचर कि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: を参考にしてください。
1: सुरुङ बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जिल्लाकी उपभोक्ता समिति सुरुङ। यौनहिंसाबाट बचौ र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीहरूलाई परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुत कुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: ए बाबु नौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो यो रोग पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी ओर सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986552 9824417 18 9843449096 र 9861314 72 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: सर्व संस्कृति जीव मान्यता सबले बिर्सिसक्यो आजकल आत्मीयता यी यति कार्पेट नै हो विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
10: वडा अध्यक्षज्यू नमस्कार
11: नमस्कार सन्तोषजी के छ बोल्तिर सब ठिक ठाक
10: है के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
10: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार

0: मुख्य खबर सुदूरपश्चिमका लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर केही दिन कायम रहने भोलि मधेस कोशी बागमती र गण्डकी तराई भूभागमा हावाहुरीको सम्भावना बोटवल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी आयोजनाको 68% भौतिक प्रगति पूरा आज सुन चाँदीको भाव बढ़्यो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल $900 कारोबार र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दो वर्षीसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातोपानी तथा तातो दिन तथा तातो लहर कायम रहने भएको छ मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार भोलि मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ पश्चिम पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ यो क्रम पछिसम्म नै रहने महाशाखाले जनाएको छ अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ आयोजनाका अनुसार सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो आज सुन चाँदीको भाव बढ़ेको छ सुनको भाव तोलामा 1,900 रूपियाँले बढ़ेको हो हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रूपियाँले घटेकोमा आज 1,900 बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केबी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र बाढ़ीका कारण तापलेजुङ र पाँचथरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यघाट भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरियो।

काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली बी एक सहित चारवटा आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका दुई र इन्द्रावती खोलाबाट उत्पादित दुई आयोजनाको विद्युत ठप्प रहेको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट, 10 मेगावाट रेडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँध स्थल, ड्रेक पाइपलाइन, विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महिनादेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका गुणवत्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल झण्डै 1.5% घटेर 900 डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारल झण्डै 92 डलर कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ध्वनि सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुदृढ संकेत गरेको छ। अब खेल खबर। नेपालले 7 महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 बजेदेखि शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह एको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमिफाइनलभन्दा माथिल्लो नतिजा आफ्नो साथ गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायम रहने। भोलि मधेस, कोशी बागमती र कनैया तराई भूभागमा हावाहरूको सम्भावना। पर्यटन पाल्पा सुरुङमार्ग आउँदोदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुनचाँदीको भाव

सँगै दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मात्रै गर्छ र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दरएफएम। सुन्दरएफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: ए बाबु नौ न मेरो त हातको टा अनुनासा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843449096 र 9861323472 आमजी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: मान्यता सबले बिर्सिसके आजकल आत्मीयता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: रत्न पाँच महिना खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु वडा दीक्षितज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: आ, कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43।

0: हुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जस्तो मान्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्जू तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै युआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जादिन नि है
1: नो के भन्छ सन्चो भन्नु
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिए पो आइस त
4: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडी नगर पालिक पांच सल्लेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास भित्ति आयो न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सब सुंद हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रो ओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोमी सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ?
3: म हो दिदी सन्तली। ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन रुदियो कि
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही भएको मौका छोडेर त्यो तल्लो घरको माइला दाइले भागेर आगो दिदी।
2: माइला दाइले प्लस त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि?
4: ए म नाम छ।

0: अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: हो काकी के को सुंदर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नानी त भर्खर 17 की लागि हुनु न
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि धेरै हिजानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: यदि कोई महिला को इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारे या झुक्याएर राखिने यौन संबंध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी में लिएर यौन संबंध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदा पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो
4: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पाउनुहोस् है ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी लु
0: हेलो नमस्ते
1: हेलो हजुर
0: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भन्ने रहेछ के भयो
0: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
2: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुने तो रात बस आज हामी के विषयमा छलफल गर्छौं?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
6: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मानसिक समस्याबाट बच्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
12: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
12: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेविका दीदी
1: नमस्कार नमस्कार दीदी को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दीदी इनले गाह्रो माने पनि मान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते. भन्नुहोस् न, भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, चुकी तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो के, दशा लाग्यो डाक्टर साहब.
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: मरे नि के हो?
0: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स हेलो लगिहाल्नु लगिहाल्नु.
0: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको.
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास चुन्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश.
2: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार.
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ. तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ.
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन.
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश.

0: गाउँ घरमा छायो हजुर सोलु एफएमको
1: सोलु एफएम 101.2 MHz उज्जवल भविष्यको लागि हाम्रो अभियान
2: Sanche. Studio time. It's studio time.
3: It's 2 PM. We support the budget.
1: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीय समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-63-5330, 98427-87-55 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ
1: किनेर अंकल के राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन र ल विषयका पढाई हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: I'm going to go to the house.

भन केटाहरू सब बोलाइ पारि दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी भन केटाहरू के खाँचो पर्यो भन केटाहरू सब बोलाइ पारि दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त भैसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त भैसम्मा म त सुतेर उठेको पैसामा छैन मनमा छोट सजिलो छ गोट मेरो घरको परिश्रममा पैसाको गोट सत्तामा कुर्सी ढाल्छ म त पैसा

I'm sorry.

सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ बोर्चा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2/7/2017। थप जानकारीका लागि सम्पर्क नम्बर 98/51-07-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्थनलाई डङ्गोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डङ्गोछा फाउण्डेशन खाङखुवा खोटाङ। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2/2। दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98-42-99-6353। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-83। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: छट्टै माग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल्समा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन किच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता एउटा कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गति आयोजना वैसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतिमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सिटी एफएम इन स्टुडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा बडामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु

0: नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लोकतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षको लागि थाँती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उठ्यो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्न वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठकमै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर छोर्निङ वाङले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मुसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताका विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अन्सार भू उपयोग ऐन नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसन्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, भित्तोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाँती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरण नगरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यदि ठूलो पुँजी जुटाउन भित्तोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मसौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइनोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात कामने, मुटु डुब्बेकोले र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नु होला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साँझ कोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुन्जु बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्धचित्तका दाना प्रति माला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तिमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्धचित्त कारोबार हुने गरेको छ। विदेशको खबर, अमेरिका र इरान बीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्ट उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विशेष सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो।

0: अब खेल खबर मोरक्को का राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरु घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरुको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियोमाए फियोले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्ने राष्ट्रपति पौडेलले सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाँती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954481। वेबसाइट झुले.com.np।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रको खबरमा तपाईँलाई स्वागत छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरेर रोजगारका लागि लामो समयसम्म नाम रहँदा पनि जान नपाएको उनीहरूको भनाइ छ। उनीहरूले भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर रोजगारमा रहेको 2 वर्षसम्म पनि रोजगारदाताहरूको छनौट नपरे नाम हट्ने भन्दै अब अरू 2 वर्षमा थप गर्न माग गरेका छन्। साथै उनीहरूले भाषा तथा सिप परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पठाउन माग गरेका छन्। उनीहरूले लामो समयदेखि बालकुमारीमा रहेको ईपीएस कार्यालयमा पनि प्रदर्शन गर्दै आएका छनृ।

0: नयाँ अदालत ललितपुरले मितिरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितिरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ। गुरूङ कांग्रेस नेता धनराज गुरूङकी पूर्वपत्नी हुनुहुन्छ। धनराज विरूद्ध भने मुद्दा नचल्ने निर्णय भएको थियो। अदालतले जारी गरेको सूचनामा गुरूङको 3 पुस्ते विवरण उल्लेख छ, जसमा उनका पति धनराज गुरूङले लेखिएको छ, न्यायभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानून अनुसार हुने अदालतको सूचनामा भनिएको छ। काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएपछि बागमती नदी किनार क्षेत्र अहिले खुल्ला र सफा देखिन थालेको छ। वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका टहरा र अस्थायी संरचना हटाएपछि नदी किनारको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। बागमती करिडोर विस्तार र नदी किनार संरक्षणको उद्देश्यसहित संचालित यस अभियानलाई काठमाडौँ महानगरपालिकाले शहरी सौन्दर्य र सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक बताएको छ। आउँदो दिनमा त्यहाँ हरियाली, पैदल मार्ग र सार्वजनिक संरचना निर्माण गर्ने योजना रहेको महानगरको भनाइ छ, तर विस्थापित परिवारको स्थापनाको विषय भने अझै अनिश्चित छ। मानव अधिकार कर्मीहरूले विकास कार्यसँगै नागरिकको आवास अधिकारलाई पनि प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्यदूत कोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्यदूत कोशीको समृद्धि मात्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम
2: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
3: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक फर्निचर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका 0.5

0: गुड आफ्टरनून नमस्कार अनि लोक संगीत अभिवादनले सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाका आफ्नै बाचा लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमसिर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफोन 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाका आफ्नै बाचा सुनिरहनु भएको छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम बिराजी तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको एकदमै मिठो लोक वाचा रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाका आफ्नै भाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97649970 को लाइन बिजी कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक वाचा रोजेर चाहिँ आफ्नो नजिक मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरै साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला र धेरैजना साथीहरू मेलापातमा पनि हुनुहुन्छ होला। जस्तो सुकी अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ तीन समय सुनेर साथ दिनुहोला र थोरै समय छुटेर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र यदि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्न भने चाहिँ हामीले राखेका एकदमै मिठो लोक बाकति सुनेर एकदमै मनोरञ्जन लिनुहोला भन्न चाहन्छु र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। कोवेरी हुनुहुन्छ कहाँबाट? हेलो नमस्ते। नमस्ते हजुर, मदन जी हुनुहुन्छ होइन त? मदनजी अनि आराम कुशलै हुनुहुन्छ नि? मलाई पनि एकदमै ठिक छ भन्नुपर्छ है मदनजी। अनि खाजा लिनुभयो कि बाँकी छ त मदनजीले? अनि आज खोटाङतिरको मौसम कस्तो छ त मदनजी?
1: एकदम मजाले घाम लागिरहेछ र घरिघरि पानी पनि छिट्याउँछ भन्नुपर्छ है दिदी।
0: ल ठिक छ मदनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाक्य रोज्न चाहनुहुन्छ त मदनजीले?
1: रामजी खड्का गएर यसो छुट्ने कुरा नगर, सानो तिमी छोरो मुटुको धुपी बिचल्छ भनेर राखिन्न।
0: पक्कै पनि योगी तपाईँको लागि राख्नेछौ, आफ्नो निजका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ फसलजीको लागि मिठो भएर कान्छ गर्नुहुन्छ, तपाईँको लागि टेलिसनको लागि सेलिब्रेसन गर्ने सम्पूर्ण लागि भन्छ साथी लाम सेलेक्सन सम्झिरहेको बहिनी बोल्न नपाएन भन्छ साथी धेरै हुनुहुन्छ, दुईवटा सबै विशेष होइन किसिम एन्जेल लिनुहोला भन्ने छिटी
0: साथी हुनुहुन्थ्यो। खुटाङको साथी मदन श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो लोक बाका रोजी भने साथी छुट्टी चल्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र अब भने हामी बिदा नगरिकन मदनजीको रोजाई तर्फ नै जानेछ। उहाँको रोजाईमा पर्न सफल एकदमै मिठो लोक बाका रहेको छ, छुट्ने कुरा नगर है सानो भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ रामजी खाण्ड टिका पुनको आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिलो अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: ए बाबू मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम करीनाशले हैरान बनाए मेरे पनि के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नदी में रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हो रे भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़क नौ दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय।

0: कार्यक्रम आफ्नै पाख आफ्नै बाजकको यो भने पहिलो अनि छोटो विश्राम रहेको थियो। पहिलो छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं। सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाख आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने कुरा त तपाईँ सम्पूर्णलाई अवगत नै छ र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौ र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्न रहेछ आफूलाई मन परेको एकदमै मिठो लोक बाचा रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र आउन सक्नुहुनेछ। 97 64 49 50 74 को लाइन हिंदी कार्यक्रम में सहभागिता जमा सकूने और तपहरको लागि हम टेलीफोन लाइन एकदम खुला कर सकता छौ और हमी तपहर को टेलीफोन लाइन को पर्खाई में छौ र कोई साथी टेलीफोन लाइन में आईसू वहां स्वागत
1: करमस्कार
0: हजूर को बोलते खोटाङबाट सबिना मगर बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त सबिनाजी यो समयमा? नानी आराम कुशलै हुनुहुन्छ नि सबिनाजी? तबिना मगर हो ल ठिक छ अनि तबिनाजी आज त्यतातिरको मौसम कस्तो छ त तबिनाजी? एकदमै सिमसिम पानी परिरहेको छ है तबिनाजी। ल ठिक छ, कार्यक्रममा सहभागिता गराउनु भएको छ, आज कुन लोक बाचा रोज्न चाहनुहुन्छ त तबिनाजीले?
1: आज रातो
0: नदीमा लोकाको आवाज नभएको राख्छ राख्छ पर्खो भनेर पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, म पनि तपाईँलाई चाहन्छु र यसो सरकारले भन्नुपर्छ आवाजको लागि भन्दाखेरि
0: ओके बाबाई साथी हुनुहुन्थ्यो खोटाङको साथी तबिनाजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो लोक बाका रोटे भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी उहाँको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पढ्न सफल एकदमै मिठो लोक बाका रहेको छ। रातो रातो बर्को भन्ने एकदमै मिठो लोक बाचा रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ कुलेन्द्र विश्वकर्मा र रचना रिमालको आवाजमा सजिएको एकदमै मिठो लोक बाचा चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाचा पश्चात फेरि उपस्थित हुनेछौं।

फेरी पनि स्वागत गर्दछु भर्खरै मात्रामा चाहिँ हामीले एकदमै मिठो लोक बाका रातो रातो बर्को भन्ने एकदमै मिठो लोक बाका पनि सुनेर एकदमै मनोरञ्जन पनि लिइसकेका छौँ र एकदमै नाच्दै पनि थियौं र धेरैजना साथीहरू पनि एकदमै नाच्दै आफ्नो कामलाई अगाडि बढाउँदै हुनुहुन्थ्यो होला र फेरि पनि आउन सक्नुहुनेछ 9964950970 को लाइनदेखि हाम्रो कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेका छौँ खुल्ला गरिसकेका छौँ र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाईमा छौँ र हामी तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाइमा पढ सफल एकदमै मिठो लोक भाका रेडियो सेटमा राख्नेछौँ र एकदमै मनोरञ्जन लिनेछौँ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला उकाली ओह्राली देवाली बन्जेङ चौतारी गर्दै हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रममा चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र कोही साथी फेरि पनि टेलिफोन लाइनमा हुनुहुन्थ्यो उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला एकदमै नेटवर्क नेट इन्टरनेट दिने ठाउँतिर भएर चाहिँ एकदमै बारम्बार एकदमै प्रयास गर्नुहोला र तपाईँहरूले एकदमै बारम्बार प्रयास गर्नुभयो भने चाहिँ एकचोटि त तपाईँको कल लाग्ने नै छ र तपाईँहरूको टेलिफोन लाइन हामी लिने नै छौँ र तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्ने नै छौँ र फेरि पनि आउन सक्नुहुनेछ र 9964950970 लाइन हुँदैछ कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र अब भने चाहिँ हामी ढिला नगरिकन फेरि पनि अर्को मिठो लोक भाका तर्फ नै जानेछ एकदमै मिठो लोक भाका रहेको छ नजारैले तान्छ भन्ने एकदमै मिठो लोक भाका रहेको छ र धेरैजना साथीहरूले एकदमै मन पराउनु भएको एकदमै मिठो लोक भाका पनि हो र धेरै टिकटकतिर पनि एकदमै चर्चामा रहेको एकदमै मिठो लोक भाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ अर्जुन सबकोटा र शान्तिश्री परियारको आवाजमा सजिएको एकदमै मिठो लोक भाका चाहिँ हामी सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात पूर्व उपस्थित हुनेछौ।

0: अरे दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबू मैले मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, पिलासले हुँदैन बनायो मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुख गरी बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भर्नु करार छ, थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तो बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनु दिदी अरू सँगै जाउँ।
5: यहाँ नक्सा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986952, 9824417718, 9843043969.

दुखलाई पन्छौं न नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको यो भने दशहरा नै अन्तिम विश्राम भएको थियो। दशहरा अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै परिवेश सामुदायिक रेडियो सुनाफ्रम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै भाका सुनिरहनु भएको छ र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता गर्न चाहिँ आफूलाई मन पर्ने एकदमै मिठो लोकबाट रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ र यो कुरा त धेरैजना साथीहरूले अवगत पनि भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97-64-49-70 लाइन हुँदैछ, फटाफट कल गर्न सक्नुहुनेछ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने चाहिँ हामी तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाइमा पढ्न सफल एकदमै मिठो लोकबाट चाहिँ राख्ने नै छौ र एकदमै मनोरञ्जन लिनेछौ र यसको हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरूले चाहिँ निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ हामीलाई नेपाली पात्र हाम्रो पात्रबाट पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र यदि कार्यक्रममा सहभागिता जनाउन तपाईँको फुर्सद छैन भने चाहिँ हामीले तपाईँहरूको लागि राखेका एकदमै मिठो लोकबाका चाहिँ सुनेर एकदमै धेरै नै मनोरञ्जन लिनुहोला र आफ्नो कामलाई पनि निरन्तरता दिनुहोला भन्न चाहन्छु र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरण पनि आइ नै सकेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौँ र एकदमै मिठा मिठा कुराकानी गर्दै र तपाईँहरूको रोजाइमा पर्न सफल एकदमै मिठो लोकबाका चाहिँ एकदमै सुनेर मनोरञ्जन लिने नै छौँ र अब भने चाहिँ हामी कार्यक्रमबाट बाई बाई गर्ने समय पनि आइ नै सकेको छ र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र एकजेल कार्यक्रममा सहभागिता जनाउनु भयो, कल ट्राई गर्नुभयो र हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेट समा पुर्याउनको निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मिठो लोक बाका रहेको छ दलकी बर्को भन्ने एकदमै मिठो अनि एकदमै पुरानो लोक गायका रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ रामजी ठण्डा मेलिना राईको आवाजमा सजिलो एकदमै मिठो लोक गायका छर्दैछ। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी सोमबारे दसैँबाट म कार्यक्रम प्रस्तुता सुर्की लम शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: अब मैं मेरे तो हाथ खुटा अरुणा सा झुमझुम कर भूदान बनाए मेरे पड़ी केकी हो केकी खरी एक बार को जिंदगी दुख दुख में बिता पड़ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर करार फाटे हिरान भिंदा नगरी रात भर जागरण जस्ते बस् तर यह सड़ रोग उपचार हामजी औषधालय में हो रही तीन भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े हो दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुदकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

लैङ्गिक रूपमा अल्प सङ्ख्या छ।

0: साल सरकार विज्ञापन को
1: अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको असुल किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com संसारभर एकैसाथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सुरु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। मेडिकल व्यवसायी दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले सोमबार वहाँ विरूद्ध अभियोग दायर गरेको हो। व्यतिचारमा प्रहरीले वहाँलाई पर्साको बेलगंज स्थित दियालो होटलबाट पक्राउ गरेको थियो। वहाँ विरूद्ध इलेक्ट्रोनिक कारोबार ऐन 2063 अन्तर्गतको कसुर राज्य विरूद्धको कसुरमा सजाय हुनुपर्ने माग दावी गरिएको छ। प्रसाईलाई अदालतमा उपस्थित गराएसँगै वहाँका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडि नाराबाजी गरेका छन्। विभिन्न युट्युब च्यानल र विलकन्स पुगेपछि प्रसाईले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ। प्रसाईले युट्युबमा महिलाहरूलाई नाछुन लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। वहाँले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपा सभापति रवि नानी पूर्व मन्त्री कुमार घिसिङ र सांसदहरूका सम्पनलाई चुनावले एउटै टीम भएको जिक्र गर्नुभएको छ। हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्नु पनि उहाँले उल्लेख गर्नुभएको छ। त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईले अश्लील टिप्पणी गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्याल पूर्वधार विकास विशेष गरी सड़क र खाने पानी जस्ता आधारभूत विषयमा भाषुति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। नागार्जुन नगरपालिकाद्वारा आयोजित भाषुनीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताउनु भएको हो। वहाँले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीले आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने बताइएको छ। सरकार र ताजा जनादेश सहित आएका चुनाव प्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्तिमा दोहोरिने विश्वास व्यक्त गरिएको छ। जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्ने गरी काम गर्न उनीहरूले आग्रह गरेका छन्। पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र हो। चितवन मेडिकल कलेजको इन्क्रोइमोलोजिस्ट डाक्टर सौरभ खटिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एक सानो ग्रन्थी हो जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हार्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु ढुकढुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या आउन सक्छ। विज्ञहरूका अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिस्टोरक लुबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल अर्बन करीमनगढ़ र निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा गढ़वाल रंगारेड्डी र सुदूरपश्चिममा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभागका अनुसार तेलंगानामा अधिकतम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्याधिक बढ़ेको छ। त्यहाँ अत्याधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमीनमा खसेको भारतीय संचार माध्यमले जनाएका छन्।
अन्तिममा खेल समाचार मोरक्को राजाले माफी दिएपछि सिनेगलका फुटबल प्रशंसकहरू घर फर्किएको छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्स एफसीओएनको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सिनेगलका फुटबल समर्थकहरूले समूह मोरक्को राजा मोहम्मद थैतौले माफी दिएपछि घर फर्किएको हो। राजा मोहम्मदले उनीहरूलाई मुस्लिम भएको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँका साई अदालतले जनाएको छ। हिजो राजधानी डाकर बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सिनेगलका राष्ट्रपति बासिरो डियोमाएफेले स्वागत गर्नुभएको छ। मोरक्को राजधानी रबातमा गएको चुनावी 18 भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सिनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385050016 फोन वा चलुवाफा newsr@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, सकियो साँझ 5 बजे फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

पक्षीगढ़ा में वर्ण होने संबंधी सोलखुम्बु बहुमुखी कैंपस को सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11मा भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। भर्ना कार्यक्रममा हुने मिति भर्ना म्याथ यही शेष 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलखुम्बु।

0: ए बाबु हजुर सत्ताज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने हो

0: पेजेस एजुकेशन र लॉ विषय का पढ़ाई हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इंजीनियरिंग बीएससी नर्सिंग बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
1: वाह पढ़ाई पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
1: लोकेशन कहाँ हो अङ्कल
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
2: त्यसो भए त म त यही जाने भए
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
0: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा २०० थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-57-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई दोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुनराई दोङगोछा फाउन्डेशन खानखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायकका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वाट महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या एकजना प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 302 बजेसम्म गर्मा माथि कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशुपुरता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी टुटो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश सिंह तामाङ 98-42-99-6353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सम्बन्ध

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ। कार्यक्रम गीती गीतको बसाई लिएर सजाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ। हिजो सुन्दैनौ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्ज कार्यक्रम गीती गीतलाई सुन्दै हुनुहुन्छ र अत्याधिक मित्रबाट मलाई सेकी लङ्गु शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेणुका राय। विशेष गरिकन कतिजना साथीहरू कार्यक्रम गीती गीतको प्रतीक्षामा हुनुहुन्थ्योलाई तपाईँको प्रतीक्षाको गरी पनि आइ नै सकेको छ र आज पनि हामी पाँच मिठाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ र एकदम मिठा मिठा गीतका क्लिप्सहरू रहेको छ र ढिलामा गीत सुनौ आजको सङ्गीतका क्लिप्सहरू।

0: भर्खरै मात्रमा मेघ्दा मिठो घिसिने सकेका आज उज्यालो तपाईँको 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाले। हेलो नमस्ते।
1: नमस्ते।
0: नमस्कार, कहाँबाट बोल्नुहुन्छ? सबिन तामाङ खोटाङको बरा पोखरीबाट। अनि सबिनजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसी बसाई गर्दै हुनुहुन्छ। अनि सबिनजी खाजा दिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नुहोला सबिनजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज सबिनजीले कुन गीत रोज्नुहुन्छ त?
1: मलाई
0: 4 नम्बरको गीतको बोल भन्नुपर्ने हुन्छ है सबिनजी। आखिरमा राख्छु मेरो देश। ओके, सबिनजीको लागि यदि गर्ने छ आफ्नो नजिकका 5 जना साथीलाई सम्झन सक्नुहुनेछ है सबिनजी।
1: फर्स्टमा त हजुरलाई सम्झिन चाहन्छु र टेक्निसियनमा हुने दिलहरू सम्झिन चाहन्छु र सेलिङ टिम होल टिमलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा धर्मेन्द्र पासाङ हुनुहुन्छ, त्यसै गरी जुक्का राई हुनुहुन्छ, श्रिया चामलिङ हुनुहुन्छ, बाँकी सम्पूर्णलाई सम्झिरहेको छु, बिर्सेको छैन, कल गर्नु नपाए पनि भन्दै सिकिन्छु। नमस्ते।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो खुट्याङको बरा पोखरीबाट सबिन तामाङ, उहाँले पनि एकदम मिठो गीत रोजेर आफ्नो साथीलाई सम्झिकन गर्ने छुट्टी सक्नु भएको छ। र टेलिफोन कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार, कहाँबाट बोल्नुहुन्छ?
2: खोटाङ टिम्बाबाट रविना मगर।
0: खोटाङको टिम्बाबाट रविना मगर भन्नुभयो?
2: पविना मगर।
0: पविना मगर, अनि पविनाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि पविनाजी तपाईँ कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनुहुन्छ? ओहो, तपाईँको नाम त एकदम अप्ठ्यारो पो रहेछ त। ल ठिक छ त, तबिनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र सबिन तामाङले एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्ना नजिकका 5 जना साथीलाई सम्झन सक्नुहुनेछ है। नमस्ते। बाई बाई। साथी हुनुहुन्थ्यो खोटाङको टिम्बाबाट तबिना मगर बोल्दै हुनुहुन्थ्यो। तबिना मगरले पनि आफ्नो साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। अब हामी गीत रोजाइतर्फ पनि जानेछौ। सबिन तामाङ तबिना मगरको रोजाइतर्फ जानेछौ। एकदम मिठो एकदम मिठो एकदम मिठो गीत रहेको छ है। आखिरमा राख्छु मेरो देश भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम दिदी गीतको पहिलो मिठो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम दिदी गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: कक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असार 20 गतेसम्म
0: पढ़ाई हुने समूह
1: कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: मेरे साथी हेर न क्या खतरा समाचार आइसक्यो बॉयफ्रेन्ड अब चाहिँ के हुनु
1: खोजे के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्याले भ्रामक सूचना हुन सक्छ यसो नातिन यसो त जल्ले नै लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
5: मेरो प्रश्न मेरसाबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
7: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
8: नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापक्ष फोन ओखोढुङ्गा ब्यारेज ओखोढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ

0: कार्यक्रम गीत गीतको बहिरहने छोटो विश्राममलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। यसैले हुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफी 101.3 MHz कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्ते
0: दिदी। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
1: म चितवनबाट सुरेश तामाङ।
0: चितवनबाट तपाईँको नाम?
1: सुरेश तामाङ।
0: सुरेश तामाङ चितवनबाट तपाईँले कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ सुरेशजी?
1: तपाईँसँग
0: तपाईँलाई स्वागत छ है गीत गीतमा। अनि सुरेशजी के गर्नुहुन्छ आजको दिन, के कसरी बिताउनु भयो सुरेशजी?
1: आजको दिन घरमा तिर चिकनतिर धान पाकेको छ अनि यो धान उठाउँदै बेसी भन्नुपर्छ दिदी आजको दिन।
0: ठिक छ त। अनि सुरेशजीले खाजा दिनुभयो त?
1: खाजा मेरो बाँकी छ दिदी, अनि तपाईँहरूको?
0: हाम्रो बाँकी छ गर्नु पर्ला। अनि सुरेशजी तपाईँले हामीलाई के मार्फत सुनिदिनुहुन्छ? हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ, सदैव सुन्नु होला अनि माया गर्नु होला अनि सहभागिता पनि जनाउनु होला है सुरेशजी।
1: हजुर, सुन्छ। अलि राम्रो आउँदा
0: अलिक स्वास्थ्य ठिक छ त। र सुरेशजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ त?
1: आज मैले यो मेरो मन चञ्चलले भोज तिमीलाई देखेर
0: हो र। अनि सुरेशजीको मन चाहिँ कसलाई देखेर चञ्चल भयो नि?
1: हजुर हजुर, देखेर होला दिदी, अब देखेर भनौँ भनौँ, खै देख्नु पाएको छैन के गर्ने।
0: ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम मिठो कुराकानी भयो। र यो गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, असर बसन्त हजुरलाई
0: हस् धन्यवाद।
1: मेरो साथीहरू रवित र विकास लुकम ज्ञानकाजी र रामकुमारलाई सम्झिन्छु भन्न चाहन्छु। नमस्ते।
0: ओके, बाई बाई साथी। नोट्यो चितवनबाट सुरेश तामाङहरू पनि एकदम मिठो गीत रोजेर एकदम मिठो कुराकानी हुँदैछ। साथी सुति नै सक्नु भएको छ, एकदम मिठो गीत उहाँले रोज्नु भएको छ, एकदम एकदम एकदम एकदम मिठो गीत रहेको छ है। गीतको बोल रहेको छ मन मेरो चञ्चले हो भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनिनै सकेका छौ। मन मेरो चञ्चल हो एकदम मिठो गीत रहेको थियो। कतिजना साथीले यो गीत सुनेर पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है। र अझै हामीसँग तीनवटा गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 9964497970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरौँ। हेलो हेलो नमस्ते। नमस्ते नमस्कार, गुड आफ्टरनुन। कहाँबाट बोल्नु छ? खोटाङबाट मदन श्रेष्ठ। अनि मदन जी, यो समयमा के गरिदिनुहुन्छ? ओहो, गोठालोतिर गोठालो गर्दै पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि मदन जी, खाजा दिनुभयो त?
1: मेरो बाँकी छ, भाइ बाँकी छ,
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला। अनि मदनजी के को गोठालो गरिदिनुहुन्छ नि? गाई गोठालो गरिदिनुहुन्छ र कार्यक्रममा सहभागिता जनाउनु भएको छ मदनजी। र आज कुन गीत रोज्नुहुन्छ त मदनजीले?
1: प्यान्ट सर्ट लाए पनि मिनी सर्ट लाए पनि जे लान्छ आउने छ अरे म भनेर राखिन् न।
0: ओके, तपाईँको लागि यो गीत बस्नेछ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्टको लागि तपाईँको लागि क्रिकेटको दिदीको लागि सिलर सिनेमा सम्पूर्णको लागि हुन्छ बहिनी सबै सिलेक्ट हुन्छ सम्झिरहेको बहिनी भनेर दिदी केता राईलाई साथी त धेरै हुनुहुन्छ कोही कसैले दिदी छैन मुटुभरिको माया सम्झाउन बोल्न पनि जमिसकेर भन्नुहोस्
0: भाइ। बाई साथी हुनुहुन्थ्यो कोट्याङबाट मदन श्रेष्ठ, उहाँले गोठालो गर्दै एकदम मजाले सुनिरहेको भन्दै हुनुहुन्थ्यो। एकदम निम श्रोता पनि हुनुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनुहुन्छ सबै है। र टिफिनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी। हेलो हेलो नमस्ते। हेलो नमस्ते नमस्कार भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। र अब हामी मदन श्रेष्ठको रोजाइत पनि जानेछौ है। एकदम मिठो, एकदम एकदम एकदम भन्दा पनि एकदम मिठो गीत रहेको छ है। एकदम मिठो गीत रहेको छ, जे लाइन सुहाउने भने एकदम मिठो गीत रहेको छ, जसमा यसमा आवाज दिनुभएको छ माधवी अर्याल। यसमा यो गीत लेख्नु भएको छ कृष्ण हरि बराले लेख्नु भएको। एकदम मिठो गीतलाई सुन्दैछ हामी कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: दाई नमस्कार।
1: नमस्कार भाइ, कता छौ?
0: म त गाउँमै छु नि दाई। यसै परिचय सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई।
1: अमाउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एनसीबीका साथीभाइ चाबुङको मनासी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर गइसके। तिमी पनि दुःख भन्नु अब तिमी पढ्ने, किनकि मनासी आज लाखौं विद्यार्थीको सही गन्तव्य हो। मनासी वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप। साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासी वर्ल्ड कलेज चाबुङ सुसीबाजी। सम्पर्क नम्बर 9803062382, 9803062387।
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावको सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बन्न हुन त्यस्तो प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

कार्यक्रम गीत गीत को दोस्रो अनि अन्तिम विश्राम लाई पार गरेर फेरि पनि तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौं। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेसिम 110.3 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ र हामीसँग दुईटा गीत बाँकी नै रहेको छ र पालो तपाईको 97.64 49.17 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने सिधै तपाईँको लागि टेलिफोन चाहिँ एकदम खुल्ला रहेको छ है। र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू खाजा खाइदिनुहुन्छ होला, खाजा बनाउँदिनुहुन्छ होला, अनि गोठालोतिर हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला है। कतिजना साथीले मकै गोड्दै अनि दुर्याउँदै पनि हुनुहुन्छ होला है। अनि कतिजना साथीहरू चाहिँ स्कूल कलेजबाट फर्किदिनुहुन्छ होला एकदम मस्तसँग है, रेडी पनि सुन्दै हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा रहे पनि स्वस्थ व्यस्त र मस्त रहनुहोला र आफ्नो स्वास्थ्यको ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहे र सम्भव भएसम्म कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँसँग मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढिनेछौ। तपाईँको लागि टेलिफोनलाई एकदम खुल्ला रहेको छ 97.64 49.17 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र अब चाहिँ हामी गीततर्फ नै जानेछौ। एकदम मिठो एकदम मिठो गीत रहेको छ, एकदम मिठो गीत रहेको छ। कसले चोर्यो मेरो मन भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै मात्र मैले एकदम इन्टरभ्यू सुनिसकेका छौ। कसले जोडे मेरो मन भने एकदम इन्टरभ्यू रहेको थियो। पक्कै पनि यो गीत सुनेर कतिजना साथीले पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है। र हामीसँग एउटा मात्र गीत बाँकी नै रहेको छ र आउन सक्नुहुनेछ 97.6 लाइन दिए कार्यक्रममा सहभागिता जुनाउनु होला भन्न चाहे। र अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ र आउने साथीले गीतको बोल ठ्याकी थाहा हुनुपर्ने हुन्छ है। कुन गीत हामीसँग छ भनेर चाहिँ पक्कै पनि थाहा हुनु पर्नेछ भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउनु होला र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्नु हुन्छ? सोलु खुम्बुबाट। तपाईँको नाम?
1: विनिता
0: राई। अनि सोलु खुम्बुको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विनिताजी? गाउँको नाम भन्नुहोस् त फेरि तपाईँको। फेराबाट बोल्दै हुनुहुन्छ। अनि विनिताजी कार्यक्रममा फर्स्ट टाइम बोल्दै हुनुहुन्छ, सहभागिता जनाउँदै हुनुहुन्छ। ओके विनिताजी, एकदम तपाईँलाई स्वागत छ है कालिम्पोङ दिदी गीतमा। अनि विनिताजी खाजा लिनुभयो त? हाम्रो बाँकी त गर्नुपर्ला विनिताजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ। त्यो गीतको नाम तपाईँले भन्नुपर्ने हुन्छ है विनिताजी। होइन, तपाईँले गीतको क्लिप्स सुन्नुपर्ने हुन्छ नि है। सबैभन्दा अगाडि हामी गीतको क्लिप्स राखेको हुन्छ, त्यो गीतको क्लिप्स सुनेर चाहिँ तपाईँ कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ है। र अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ, तपाईँको लागि हामी त्यो गीत बजाउने नै छौँ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है विनिताजी।
1: अर्को निमेङ्गी दादीजी, दादीजी
0: ओके। अहिलेलाई पनि हामी सिटौँ साथी हुन्थ्यो फेराबाट विनिता राई, उहाँले पनि एकदम मिठो गीत रोजेर भन्दा पनि साथीले आफ्नो नजिकका पाँचजना साथीलाई चाहिँ सम्झिकन छुटि सक्नु भएको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते, नमस्कार दिदी।
0: नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्नु हुनुहुन्छ? उदयपुरबाट दुर्गा मगर। उदयपुर कुन ठाउँबाट बोल्दै हुनुहुन्छ दुर्गाजी? गढीबाट बोल्दै हुनुहुन्छ नि दुर्गाजी। तपाईँ पछिल्लो पटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। हजुर दुर्गाजीलाई कार्यक्रम दिदी गीतमा तपाईँलाई धेरै धेरै स्वागत छ है। र दुर्गाजी यो समयमा के गर्दै हुनुहुन्छ? खाजा लिनुभयो त?
2: छैन दिदी,
0: भर्खरै
2: स्कुलबाट आएर
0: लुगा फेरेर बसिरहेको छ। अनि कति क्लासमा पढिदिनुहुन्छ
2: दुर्गाजी?
0: टेन क्लासमा पढिदिनुहुन्छ। शुभकामना तपाईँलाई आइसकेको पनि, राम्रोसँग पढ्नु होला है दुर्गाजी। र अन्तिममा भर्खरको अन्तिममा एउटा गीत बाँकी रहेको छ, यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है दुर्गाजी।
2: हुन्छ, फर्स्टमा त यति मिठो भएर कार्यक्रम सञ्चालन गर्नुहुन्छ तपाईँको लागि, मेरो घर परिवारको लागि र साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ सम्पूर्णको लागि भन्दैछु। तिनचे दिदी भाइ भाइ।
0: ओके बाई बाई। साथी नै हुन्थ्यो उदयपुर गढी बाट दुर्गा मगर, उहाँले पनि आफ्नो नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र आगामी दिनमा पनि यसरी कल गर्दै गर्नुहोला र कार्यक्रममा सहभागिता जनाउनुहोला। रेडियो सोलेफिनलाई चाहिँ सबैमा माया गर्नुहोला भन्न चाहे। र अब चाहिँ फेरि हामी कार्यक्रमबाट विदा माग्ने नै छौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो। यहाँ सबैजनालाई मुस्टमा विशेष गरी धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द कुराको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गरिने प्राविधिक मित्र रविन श्रेष्ठलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत, एकदम मिठो, एकदम भन्दा पनि एकदम मिठो गीत बाँकी नै रहेको छ। आखै मिनी बोलान भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै आजको कार्यक्रम गीति गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेविक राय पनि बिताउन चाहन्छु। नमस्ते, नमस्कार।

0: दाई नमस्कार
1: नमस्कार कता छौ
0: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्मलमा परे दाई
1: अल्मलमा पर्ने कुरै छैन दाई साथीभाइ चारको मनसुनेर बुझेर तिमी पढ्दै हिँड्दो गरेर बोलिसके तिमी पनि दुःख भएर आउने अब तिमी पढ्ने किनकि मनसु आज लाखौं

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले सहकारीमा भएको बैठकतिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सहकारीमा भएको बैठकतिर जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषद बैठकको निर्णय सुनाउँदै पोखरेलले भन्नुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। काठमाण्डुमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले गोला प्रथा मार्फत पेशी तोक्ने व्यवस्था हटाएर प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली लागू गरिए न्यायपालिका राजनैतिक प्रभावतर्फ धकेलिने चेतावनी दिनुभएको छ। मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ। साइबर विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता भएको प्रसा प्रहरीले बताएको छ। प्रसाईको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईलाई अदालतले हिरासतमा पठाएको छ। प्रहरीले सार्जेसमा प्रसाईलाई वीरगंजको होटल दियालोबाट पक्राउ गरेको थियो। उहाँले सार्वजनिक नैतिकता शिष्टाचार विरूद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री शाहले बोलाएको मन्त्री परिषद बैठक सिंहदरबार स्थित मन्त्री परिषद कार्यालयमा शुरू भइसकेको छ। प्रधानमन्त्रीको सचिवालयले पठाएको बैठकको तस्विरमा 13 मन्त्री र प्रधानमन्त्री शाह देखिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतमा यस गर्मी मौसममा लापरवाही लुका कारण कम्तीमा 16 जनाको ज्यान गएको अधिकारीहरूले आइतबार बताएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र लूपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ। भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनले जलवायु परिवर्तनका कारण लूहरू पहिले भन्दा लामो बढ़िए अभिनियुक्ति र बढ़ी तीव्र हुँदै गएको देखिएको छ। 1.40 करोड़ जनसंख्या भएको दक्षिण एसियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम 45 डिग्री सेल्सियस भन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनेको छ। अन्तिम खेल समाचार। नेपाल एसिया महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गरिरहेको छ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार 5:45 बजेबाट शुरू भइरहेको छ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। दुईले सम्हाएको पहिलो खेल खेल्न लागेका खेलिरहेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने हालसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 मा फोन वा सलुवा फाइन न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सलुवा फाइन सुन्दै रहनुहोला। नमस्कार।
1: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उपायका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंडी नगरपालिका पांच सलेरी स्कूल खुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सुन्दर हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री विक्रम गरिँदै आएको छ सिपी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री विक्रम गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841905549 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनुहुन्छ।

0: अरू के दोष सर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्तीको कता हुनु सर?
0: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार।

0: বাইরা?
1: না দিদি, শুনতে নেই, ঢুকে বলিস না।
0: কি ভাইয়া, এটি রাতে কি হয়েছে আর কি?
1: ধুমিয়ে ভিতরে এলিস না, ভিতরে রাখো যা।
0: হ্যালো, মায়া, ওরা সদস্য ইয়া জবরদস্তি ভর একজনা মহিলা আন ভয় করি পঠাই দিবস কি
2: বাবু?
3: अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
4: महिला, किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु। सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: काकी, केको सुन्दर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
5: राइट काकी, अभिमानी, त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश दिने साथी घुमिरहेछन् नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
7: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: भर्ना कार्यक्रममा हुने मिति,
7: भर्ना म्याच यही पेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
6: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: सुनेर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन सकिन्छ
3: सूचना सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा नोटिफिकेसन थप जानकारीका लागि सम्पर्क नम्बर 98-1-0753-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुनराई डोङगोछा फाउन्डेशन खानखुवा खोटाङ निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या 1 प्रत्येक किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य स्वरमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पश्चिमता नमूल गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी टुटो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाडमास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 63 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री कारमा माध्यमिक विद्यालय सोलु तुकुन्द नगरपालिका साथ सुरु खुम्बु।

ఉన్నా చూ కే సైన.

0: ठट्टै माघ भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाच चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासिङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा केही 22, 23 र 24 गते खुम्बु पासिङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासिङ लामु शेर्पा स्मृति कप सोल खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस्तो सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता गराउने संस्थाको यो विभाग खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ गाउँ नगरपालिका वा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्छ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यदि जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा निरन्तर तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलकुद समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसम्म प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनेजी हुनेछ।
4: पुरस्कार स्वरूप प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
1: मुयान जिम्बा शेर्पा 98-62-21-98-88 98-23-74-88 अङ्कानी शेर्पा 97-69-70-58-55 98-20-23-52-88 अन्जुलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
4: गाउँपालिका चौरी खर्क।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जोत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809509094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: जल रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चपागाङसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्ष अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संशोधन र गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिन युक्त नुन सेवन गर्नु पर्यो। दिनमा आधा घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको आधारसँग कम गर्न
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भुटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 42 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पखना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ जियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
5: महिला लघु वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघु वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघु वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यक्ति जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिनिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यसै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्नु सभापति रामचन्द्र पौडेलले अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफलमा भएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सह नयाँ सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अभियावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सांगतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले इज्जत 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले साथै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। यसकै साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना माग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक छिनलाल गौतमले गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीख अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चित जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएका छन्। चिनिया डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिशियल इन्टेलिजेन्स एआई को सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमा सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुँदाका कुरियर सेवा 60 जिल्लामा विस्तारित भएको छ। लोक सेवा विभागका महानिर्देशक मीना माया भट्टराई पण्डनीका अनुसार राहदानी चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा भ्रमण गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लागेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसम्म पनि सहकारी बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला संघको सहकार्यमा प्रयोग संस्थालाई नमूना भ्रमण सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यो असार मसान्तसम्मको समय तोकिएको छ। सीधो कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: मेरो कपडा प्याकिङ गरिदिउँ त, स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार

0: सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जय रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बढ्ते धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुगेको संख्या 900 नाघ्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति, सार्वजनिक संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलो सरकारी कागज पुर्याउन सरकारको सेवा, 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मी जन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। चर्को घाम्रो तातो हावाले सड़क बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर निस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
3: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइनोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले 3D सिक्सिम अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छन्।
4: थाइरोइड भन्दा नै हामी ग्रन्थि बुझ्छौँ, रुद्र घट्टी वरिपरि एउटा सानो पुरुलाकारको ग्रन्थि पनि हुन्छ र यो ग्रन्थिले विशेषत शरीरमा थाइरोइडका रसहरू हामीले चाहिँ थाइरोइड हर्मोन भन्छ यसलाई स्टोर गरेर रक्तसञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड वा थाइरोइडको समस्याहरू भन्ने गरिन्छ भने विशेषत चारवटा समस्याहरू हुन्छन् थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपो थाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ क्याटागुठी भनिन्छ, त्यसलाई जन्मनसमा हामीले गलगायो भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यत हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चारवटा कुराहरूलाई
0: बुझिन्छ।
4: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपो थाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। यसमा चाहिँ यो थाइरोइड ग्रन्थ

0: अथवा रस ले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ त्यसलाई चाहिँ यसले चलाएर राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुत्ने वजन बढ्ने शरीरलाई इनर्जी नभएपछि गर्ने थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने मुटुटुटु हुने पसिना आउने खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने यी समस्याहरू हुन्छन्। अब यो मध्येमा जुनै जटिल हुन्छन् कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने कोलेस्ट्रोल बढाउनेदेखि र पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्किए हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिले काहीँ मुटुको समस्याहरू पनि आउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको छ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ सयजनामा एकजना दुईजनामा हुन सक्छ तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षय हुने यो माटो हुने जस्तो देखिन्छ। हाइट अलिकति नबढ्ने वजन बढी मात्रामा हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठुलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गर्भदेखि लिएर रक्तस्राव हुने समस्याहरू त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरुषहरूमा जन्म थाकिदेखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाने स्वरूप लियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ। थाइरोइड ग्रन्थको मूल कारण के छ भन्ने थाहा हुनुपर्छ। पहिला त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयुक्त तत्त्व चाहिँ कमी भए पनि हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पाहाडीतिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयुर्वेदिक नुन नै सेवन गर्नु पर्यो हुन्छ। शरीरमा आयरन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ। कमी भयो भने गर्भाधानदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने कमसेकम आफ्नो हाइटको अनुपातमा जुन वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधा घण्टा जति हिँड्न सकियो भने शरीरलाई चाहिँ चलाउन राख्न सकियो। शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलाउन राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म ट्रिटमेन्ट गर्न सक्छ।
1: हुन त त्रिवेणी शिक्षण अस्पतालका नजिकै थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पाजुले आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
2: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरै अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। निफ्टी झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको 2014 गते निफ्टी 2796 बिन्दुमा पुगेको थियो। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेको नै जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि बढ़ेको छ। छिन्जी 4.49 करोड़को कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किन्बेच भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानीसुर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: हर घर ये था, हर घर में प्रकट ये संग्राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार रात 8 बजे मात्र विश्व को
4: तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
4: हाम्रा सेवाहरू
3: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
3: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
3: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
3: पूर्व कर्म पञ्चकर्म सेवा
4: क्षार सूत्र सेवा
3: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-2463
1: उज्याल रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोजगारी उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगारी फर्चेटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेकोले गर्दा उहाँले फर्चेटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरोजगी रकम थप बढ़ेको बताउनुभयो।
1: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। पानका महासचिव प्रकाश दुवालका अनुसार वन वातावरण भूमि सुधार र हितपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षका लागि बाधक कानून थाती राख्ने संक्षेप लड नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75 देखि 80 खर्ब रूपियाँ लगाउने आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
2: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61,00,000 रूपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जति अधिकरण प्रक्रिया शुरू भएको छ।
1: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कँदै आमदानी घट्ने उनीहरूलाई डर छ। साँझकोटका गणेशबहादुर राउत कृष्णबहादुर राउत र गुन्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रुपियाँ आमदानी गरेका छन्। तर यसपालि व्यापारले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
2: मेडिकल व्यवसाय विरूद्ध प्रश्न विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रश्न विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको खसरो अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्सालाई जिल्ला प्रहरीकारले पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्दा नभइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति बिरगंजबाट पक्राउ गरेको हो।
1: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजू राणा देउवालाई पक्राउ नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
2: जिल्ला अदालत ललितपुरले मृतहरू सहकारीको रकम नमुना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मृतहरू सहकारीको 12.5 करोड़ रूपियाँ नमुना गरेको आरोप छ।
1: नेपाल दर्पणमा अब विदेश खबर इरानले अमेरिकासँग तत्काल सम्झौता नगर्ने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरै सम्झौता निष्कर्षमा पुगिए पनि अहिलेमा हस्ताक्षर हुन्छ भने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिकी इरान समझदारी पत्रमा 60 दिनको युद्ध विराम विस्तार हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्ध विराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो आएको छ।
2: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गइराती सोन्झु 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीवुकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष 3 सदस्य मध्ये एकजनालाई टियांगोंग अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोन्झौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। 7 महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिएर नेपालले 1-0 अग्रता लिएको छ। आज खेलमा अनिता लमजेनले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा सामी विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुगेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक
2: सरकारले आउँदो आर्थिक वर्षका लागि गोर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको पर्वतार पोखरेलको भनाई।
1: यस वर्षको वसन्तकालीन सिजनले सगरमाथाको शिखरमा पुगेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमा जोड।
2: थाइरोइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आइडिन नियमित खान, किलो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
1: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
2: र 7 महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दैन।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास सपागाई र भोजन र वसन्त बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: lives to your heart. Solu FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

0: भएका छौ। जुन अन्धकार पाप दुष्ट एवं भ्रष्टताले भरिएको छ संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकमूल जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौं।
1: आज मार्गदर्शन रेडियो कार्यक्रम मार्फत म सबैलाई यस सेवामा हार्दिक स्वागत गर्दछु। सर्वशक्तिमानले कुन बेला यसो भन्नुभएको छ, तिनीहरूलाई आशिष दिने हरेक आशिषित होस्, तिनीहरूलाई श्राप दिने हरेक श्रापित होस्। यो कुरा कसलाई भनिएको थियो यसो सोच्नुहोस् त, विचार गर्नुहोस् त। प्राचीन कालमा भनौं आजभन्दा करिब 3500 वर्ष अघि पनि यस संसारमा मानिसहरू बस्थे, देशहरू थिए, राजा प्रजा शासक शासितहरू थिए। प्राचीन कालमा जसको शक्ति उसैको भक्ति हुने गर्थ्यो। म एउटा घटना बताउन गइरहेको छु, त्यो मुआब देशको घटना हो। मुआबलाई हाम्रो समयमा दक्षिणी यर्दन भनिन्छ। मुआबमा एक राजा थियो, उनको नाम बालक थियो। बालकले परमेश्वरका मानिसहरूलाई मन पराउँदैन थिए, मन पराउँदैन थिए। परमेश्वरका मानिसहरूको जनसंख्या बढ़िरहेको देखेर उनलाई डर पनि लाग्थ्यो। उनीको देशमा परमेश्वरका एक अगमवक्ता पनि बस्थे। ती अगमवक्ताको नाम चाहिँ बालाम थियो। राजा बालाक परमेश्वरका भक्त थिएनन्। उनले बालाम अगमवक्तालाई बोलाएर भने, मिश्रबाट एउटा जाति आएर समस्त देश नै ढाकिसक्यो, तिनीहरू मेरै सिमानामा आएर बसेका छन्। अब तपाईँ आएर मेरो निम्ति यस जातिलाई श्राप दिनुहोस्, ताकि तिनीहरू म भन्दा धेरै शक्तिशाली छन्, त्यसो गर्नु भए सायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूंला। किनभने मलाई थाहा छ तपाईँले जसलाई आशिष दिनुहुन्छ त्यसलाई आशिष लाग्छ, र जसलाई श्राप दिनुहुन्छ त्यसलाई श्राप लाग्छ। यो खण्ड चाहिँ गन्तीको पुस्तक 22 अध्यायको 5 र 6 खण्डमा हामीले यो घटना देख्छौ। अब राजाले राम्रै दक्षिणा पनि दिने योजना बनाएका थिए, तर परमेश्वरका भक्त अगमवक्ता बालाम राजाले बोलाउन साथ महलमा गएन। तिनलाई बोलाउन आएका मानिसहरूलाई बालामले एक रात आफ्नै घरमा बस्न लाए अनि भने, म परम प्रभुलाई सोध्नेछु, उहाँले जे भन्नुहुन्छ त्यो कुरा म तपाईँलाई बताउनेछु। अब अगमवक्ताले परम प्रभु परमेश्वरसित प्रार्थना गर्छन्, ओहो यहाँले कस्तो राम्रो पाठ सिक्न सक्छौ। आत्मिक धार्मिक मानिसहरू कुनै पनि कुरामा आफ्नै विचार अनुसार चल्दैनन्, तर परमेश्वरसित प्रार्थना विन्ती गर्दछन्, परमेश्वरको इच्छा बुझ्ने प्रयास गर्दछन्, थाहा पाउँछन् अनि त्यही अनुसार गर्नुपर्छ भन्ने शिक्षा बोकेर अगाडि बढ्छ। वास्तवमा पवित्र ग्रन्थ बाइबलले पनि त्यस्तै भन्छ, हामीले हरेक कुरामा परमेश्वरको इच्छा बुझ्नुपर्छ अनि त्यस अनुसार कार्य गर्नुपर्छ, निर्णय लिनुपर्छ। बालाम अगमवक्ताले परमेश्वरसित सोधे, विन्ती गरे, मलाई राजाले बोलाएको छ, तपाईँका जनहरूलाई सराप्नु भनेको छ, हे परमेश्वर म जाउँ कि नजाउँ? परमेश्वरले के भन्नुभयो? परमेश्वरले बालामलाई भन्नुभयो, त यिनीहरूसँग जानु हुँदैन, त्यो जातिलाई सराप्नु हुँदैन, किनकि तिनीहरू आशिषित छन्। आहा, तिनीहरू त परमेश्वरले आशिष दिनुभएका मानिसहरू रहेछ। जसलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ उसलाई कसैको सराप लाग्दैन। अनि बालामले ती मानिसहरूलाई भने, परमेश्वरले मलाई तपाईँहरूको साथमा नजान भन्नुभएको छ। ओ कत्रो आँट, कत्रो त्याग! राजाको आदेशलाई इन्कार गरे, धेरै इज्जत र धन दिने प्रस्तावलाई इन्कार गरे। परमेश्वरको आदेश मानिसको आदेश भन्दा ठूलो हुन्छ। सन्देश वाहकलाई बालामले भने, राजाले सुनचाँदीले भरिएको उनको मन मलाई दिए तापनि परमप्रभु मेरा परमेश्वरको वचन सानो वा ठूलो कुरामा म भङ्ग गर्न सक्दिन। राजाले सुनचाँदीले भरिएको उनको मन नै मलाई दिए तापनि म चाहिँ परमेश्वरको कुरालाई भङ्ग गर्न सक्दिन। अनि हाम्रो समय कस्तो छ हामीलाई थाहा नै छ। मान्छेहरूको गति अवस्था, तपाईँ र म कति संघर्षमा बाँचिरहेका हुन्छौ, जिइरहेका हुन्छौ, मानसिक दबाव छ, आर्थिक दबाव छ, रुपियाँ पैसा धन जग्गा जमिन इज्जत र प्रतिष्ठाको निम्ति मानिसहरूले जे पनि गर्दछन्, होइन त? उपाधि र कुर्सीको लागि धार्मिक कहलिएका मानिसहरू पनि यस्तै बाटोमा उनीहरू अगाडि बढ्दछन्। सम्पत्तिका निम्ति धर्मी मानिसहरू समेत गर्न नहुने कार्यहरू गर्दछन्। षड्यन्त्र, राजनीति, सबै कुरा परमेश्वरको कुरा पटक्कै सुन्दैनन् अनि गलत तरिकाले कमाएको पैसालाई गलत तरिकाले कमाएको उपाधि र कुर्सीलाई उनीहरूले आशिष भन्दछन्। कति आशा लाग्दो कुरा, तर हेर्नुहोस् त उनीहरूले आशिष भन्ने कुराले उनीहरूलाई कस्तो अवस्थामा पुर्याएको छ। कतिजना त रोगी बिमारले ग्रसित छन्, गलत तरिकाले कमाएको पैसाले कहिले पनि जीवनमा साँचो सुख शान्ति हुँदैन, बरु चिन्ता फिक्री रोग डर यस्ता कुराहरू आइलाग्छ। साँचो रूपले साँचो तरिकाले कमाएको धन सम्पत्तिले साँचो शान्ति र आनन्द ल्याउँछ र जीवनलाई पनि सन्तुष्ट तुल्याउँछ। बलरामले परमेश्वरको खातिर संसारको धन सम्पत्तिलाई उनले इन्कार गरे। यो बडो विचित्र कुरा छ। हिजो आज हामी यस्ता कुराहरू सुन्न पाउँदैनौ, सुन्न पनि हामीले छाडिसकेका छौ। परमेश्वरको वचनको शिक्षा हो सन्तुष्टता सहितको भक्ति लाभ हो। हामी जहाँ छौ, जे छौ, जस्तामा छौ, परमेश्वरले जसरी डोराउनु भएको छ ती कुराहरूमा सन्तुष्टता सहित हाम्रा पाइलाहरू चाल्दै गयौं भने त्यही हाम्रो लागि चाहिँ लाभको कुरा हुन्छ अनि त्यही नै हाम्रो निम्ति सन्तुष्टताको कुरा हुन्छ। अझै अझै अलिकति अझै अझै भन्नेहरू चाहिँ कता कता हराउँछ। आज हाम्रो समयमा धन सम्पत्तिले धेरै बिगाड गरेको छ। सबै किसिमका अधर्म र पापको जरा हो भनिएको छ यो धन सम्पत्तिको मोह प्रेम। आफैमा धन सम्पत्ति नराम्रो छैन, मलाई पनि चाहिन्छ, तपाईँलाई पनि चाहिन्छ, तर यसप्रतिको मोह र मायाले चाहिँ सबै किसिमको पापको जराको संज्ञा दिन्छ। हेर्नुहोस् त हिजो आज मानिसको जीवन कसरी यता र उति कुदिरहेको छ। चार समुद्र पारी यता उति हामी सबै के को निम्ति, कसैले भन्छन् पापी पेटको निम्ति। परिश्रम गरेर आफ्नो जीविका पाल्नु त परमेश्वरको वचनको आज्ञा नै हो। त्यो हाम्रो निम्ति आत्मसम्मानको कुरा हो, काम गरेर सेवा गरेर आफ्नो जीविका चलाउनु। तर अन्य तरिकाबाट लोभ र लालचमा परेर धन सम्पत्ति बटुल्नु चाहिँ हाम्रो लागि नोक्सान साबित हुन्छ। यदि यसरी जमा गरिएको छ भने पनि धेरै पल्ट परमेश्वरले त्यहाँ पुवाल पारिदिनुहुन्छ, जुन पुवालबाट त्यो फुत्तुत्तो निस्केरै गइहाल्छ। अन्तमा त खाली झोला खाली बोतल मात्रै हुन्छ। हेर्नुहोस् त केटाकेटीहरू कस्तो खान नहुने कुराहरू खाएर जीवनलाई नष्ट पारिरहेका छन्। घर घरमा छोराछोरीहरू अशान्तिको काम बनिरहेका छन्, समस्याको जर बनिरहेका छन्। पैसा धेरै कमाउनेहरू मद मदिरा खाएर स्वास्थ्य बिगारिरहेका छन्। किन यस्तो भइरहेको छ? मानिसहरू परमेश्वरदेखि टाढा भएकोले गर्दा नै यस्तो भएको हो। मानिसको परमेश्वरसितको सम्बन्ध धेरै हलुका भएकोले गर्दा यस्तो भएको हो। मानिसको जीवनमा अहिलेको धेरै परिप्रेक्ष्यमा परमेश्वरलाई कुनै ठाउँ नै छैन, परमेश्वरसँग कुनै सम्बन्ध नै छैन, परमेश्वरको कुरा परमेश्वरको सल्लाह सुन्ने कुरा त कुनै कुरै छैन। परमेश्वर भन्ने चाहिँ शब्द पनि धेरै टाढाको कुरा भइसकेको छ। मानिसहरू आफ्नै विचारले जिउँछन्, जस्तो मन लाग्यो जिउँछन्, जस्तो मन लाग्यो त्यस्तै गर्छन्। आफ्नै किसिमको नीति विचार नैतिकता उनीहरूले निर्माण गर्दै गइरहेका छन्। परमेश्वरदेखि टाढाको जीवन डर र शंकाले भरिएको हुन्छ। अविश्वास डर र शंकाले भरिएको हुन्छ परमेश्वरदेखिको टाढाको जीवन। आज यस्तै समस्याहरू थुप्रै थुप्रै छन्, तर परमेश्वरका जन अगम वक्ता बालामले त्यसो गरेनन्। धन पाउने लोभमा परमेश्वरसितको सम्बन्ध बिगारेनन्। उहाँको साँचो भक्तहरूसँग परमेश्वर बोल्नुहुन्छ। हो, उहाँका आफ्ना साँचो सन्त भक्त जनहरूसित परमेश्वर बोल्नुहुन्छ, आज पनि बोल्नुहुन्छ। चाहिएको बेला परमेश्वरले उचित सल्लाह दिनुहुन्छ। आज परमेश्वरको सल्लाह नपाए नै त हो मानिसको जीवन उद्देश्य विहीन बनेको छ। 50-60 वर्षसम्म कमाउँछन् अनि 70 वर्षसम्म त्यो कमाएको पैसा सबै दवाई पानीमा खर्च गरेर उनीहरू यो संसारबाट विदा भएर गइसकेका हुन्छन्। के तपाईँको जीवन पनि यस्तै छ? कस्तो छ जीवन तपाईँको? परमेश्वरसितको सम्बन्ध कस्तो छ? कसबाट सल्लाह लिनुहुन्छ? सबै कुरामा आफै निर्णय गर्नुहुन्छ कि? पवित्र ग्रन्थ बाइबलले हामीलाई परमेश्वरसित प्रार्थना गर्नु, परमेश्वरको इच्छा पत्ता लगाउनु भन्दछ। प्रार्थना गर्नु भनेको परमेश्वरलाई आफ्नो मनको कुरा बताउनु हो। बालामले चाहिँ हामी पनि प्रत्येक कुरामा परमेश्वरको इच्छा बुझ्न सक्छौ, परमेश्वरलाई सोध्न सक्छौ। जब परमेश्वरसित सल्लाह लिएर जिउँछौ तब हामी आशिषित व्यक्ति बन्छौ। आशिष पाएका मानिसहरू तब बन्छौ जब परमेश्वरसँग हामी हिँड्छौँ, उहाँका विचारहरूमा आफ्नो जीवनलाई हामी समर्पित गर्छौं, उहाँका आज्ञाहरूलाई सिरोपर गर्दछौं, हामी अरूलाई आशिष दिन सक्ने मानिसहरू बन्छौं जब हामी परमेश्वरसँग उहाँका विचारहरू बोकेर हिँड्छौं। हामी आत्मिक बन्छौं, जब हामी आत्मिक बन्छौं हामी कसैलाई श्राप दिनौ आशिष मात्र दिन्छौं। आशिषित मानिसहरूले अरूलाई आशिष दिन सक्छन्, तपाईँ र म त्यो व्यक्ति बन्नुपर्छ। परमेश्वरले आशीर्वाद।

0: श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551093, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
2: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहुसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरू
2: भने जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्नेछ।

0: कर प्रिंट मुजुकर्क रकम रवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेन का लगी संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोक्सर कर अगि सवारी कर तथा वस्तु एक तथा कर बुझाए पी प्राप्त होने बीमा आपने बुझाए कर को रकम आपको सवारी नंबर एक सूचना मार्फत अनुरोध कर
1: कृषि प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
4: बाल बालिकालाई लागू औषध दुरूपयोग हटाउँदछ
5: लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
0: सवारी साधनको इन्जिन र टेम्पो श्रृंखलाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसंहार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
8: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदानहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
10: हेलो दाई नमस्कार।
11: नमस्कार भाइ, कता छौ?
10: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
11: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसी दिएका साथीभाइ चाबुङको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्नु भएको गरेर बोलिसके, तिमी पनि ढुक्क भएर आउने। अब तिमी पढ्ने किनकि मनासु आज लाखौँ विद्यार्थी

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुका प्रहरी प्रमुख डीएसपी बुढा थोकी र संचार कर्मी बीच अन्तर्क्रिया। सशस्त्र प्रहरीद्वारा जनजागृति। माविमा विपद व्यवस्थापन तथा आगलागी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सुरुका मिलन ढुंगाना पुरस्कृत। सोलु खुम्बुका लाक्पा कार्की दोसेर पार्कद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण। मापेदूतको सीमा अपाङ्गता भएका नागरिकका लागि सुंगुर पालन तालिम सम्पन्न। पाथा पाथी र औषधि समेत वितरण। सोलु खुम्बुका 23 वर्षीय आंगेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण। भारतीय एनएसी टोलीद्वारा सफलतापूर्वक सगरमाथा आरोहण। ओखलढुंगाका जामबले शेर्पाद्वारा 5 पटक सगरमाथाको आरोहण। गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्रचार। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको आदेश। हुलाक मार्फत सरकारी कुरियर सेवा साक्षी जिल्लामा विस्तार। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन। र साफ च्याम्पियनशीपको पहिलो भागमा भूटान विरूद्ध नेपालले 1-0 अग्रता बनायो।
1: ए बाबु मैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले भैरान बनायो मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843449096 र 9861323472। आन्जी औषधालय सोलु दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नवनियुक्त कार्यालय प्रमुख प्रहरी न्यायिक परीक्षक डीएसपी नवीन राजा बुढा थोकी र जिल्ला स्थित संचार कर्मीहरूबीच परिचयात्मक तथा समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित उक्त कार्यक्रममा जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, आगामी दिनमा हुन सक्ने अपराध रोकथाम तथा न्यूनीकरण, विपद व्यवस्थापन र सूचना आदान प्रदान लगायतका विविध विषयहरूमा गहन छलफल सफल भएको छ। अन्तरक्रियाका क्रममा प्रमुख प्रहरी नायक उपरीक्षक बुढा थोकीले सोलुखुम्बु जिल्लामा अमन चयन र शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन सदैव सक्रिय र प्रतिबद्ध रहेको बताउनुभयो। वहाँले समाजमा जनचेतना जोगाउन र निष्पक्ष वातावरण सिर्जना गर्न संचार क्षेत्रको भूमिका उल्लेख्य हुने भन्दै भ्रम रहित एवं तथ्यमा आधारित समाचार सम्प्रेषणका लागि संचार कर्मीहरूलाई आग्रह गर्नुभयो। प्रहरी र संचार जगत एक अर्काका पूरक जस्तै भएको चर्चा गर्दै उहाँले सूचना प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन प्रहरी प्रशासनले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ। कार्यक्रममा उपस्थित जिल्लाका पत्रकार तथा संचार कर्मीहरूले सोलुखुम्बुका विभिन्न स्थानीय तहमा भइरहेका गतिविधि, विद्यमान सामाजिक समस्या र सूचना संकलन तथा प्रभावका क्रममा भोग्नु परेका चुनौतीहरूका बारेमा डीएसपी बुढा थोकीलाई जानकारी गराएका थिए। संचार कर्मीहरूले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सत्य निष्पक्ष र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने ऐक्यबद्धता प्रकट गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सोलुखुम्बुले विपद जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय जनजागृति माध्यमिक विद्यालयमा सचेतना तथा प्रयोगत्मक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय तहदेखि नै विपद व्यवस्थापनको चेतना फैलाउने उद्देश्यले आयोजित यस कार्यक्रमको पहिलो चरणमा कक्षा 9 र 10 का विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल बोर्ड मार्फत वन डडेलो र घरेलु आगलागीको गम्भीरताबारे सैद्धान्तिक ज्ञान दिएको छ। कार्यक्रममा आगलागी हुन साथ आफ्नो र परिवारको सुरक्षा गर्ने, गाउँ समुदायमा सिट्ठी फुकेर वा हल्ला गरेर जानकारी गराउने तथा नजिकको सुरक्षा निकाय र अग्नि नियन्त्रकलाई तुरन्त खबर गर्ने जस्ता प्राथमिक चरणका उपायहरू सिकाइएको थियो। यसका साथै आगोलाई थप फैलन नदिन फायर लाइन तयार गर्ने र हावाको वाहनलाई मध्यनजर गर्दै नियन्त्रणमा जुट्नुपर्ने प्राविधिक कुराहरू पनि विद्यार्थीहरूलाई बुझाइएको थियो। यदि आगोको घेरामा कोही फसेमा पानीले भिजेको कपड़ा वा हरियो पात पतिङ्गरले शरीर बेरेर सुरक्षित स्थानमा निकाल्न सहयोग गर्ने तथा घाइतेहरूको प्राथमिक उपचार गरी जति सक्दो चाँडो अस्पताल पुर्याउने व्यवस्था मिलाउने विषयमा छात्र छात्राहरूलाई विशेष रूपमा सचेत गराइएको छ। सैद्धान्तिक प्रशिक्षण पश्चात विद्यालयको प्राङ्गणमा आयोजित प्रयोगत्मक प्रदर्शनमा भने विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरूलाई नै सहभागी गराएर आगलागी नियन्त्रण गर्ने निर्धारक विधि सिकाइएको थियो। दैनिक जीवनमा भान्सा कोठामा भइरहने एलपी ग्यास सिलिण्डरको आगलागीलाई कसरी सुरक्षित तरिकाले नियन्त्रण गर्ने भन्ने विधि सशस्त्र प्रहरीले प्रत्यक्ष रूपमा प्रदर्शन गरेर देखाएका थिए। सिलिण्डरमा आगो लागिरहेको अवस्थामा नडराई प्लास्टिकको बाल्टिन वा भिजेको कपड़ा वा जुटको बोराको सही प्रयोग गरेर अक्सिजनको प्रभाव रोक्ने र रेगुलेटरको नब वा तारबाट थिची आगो निभाउने व्यवहारिक तरिका सबैलाई अभ्यास गराउँदै सिकाइएको थियो। यस किसिमको जीवन उपयोगी र व्यवहारिक ज्ञानले विद्यालय मात्र नभई उनीहरू मार्फत सिन्धु समुदाय नै वन संरक्षण र आकस्मिक विपद व्यवस्थापनमा सचेत हुने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। चलचित्र पत्रकार संघ नेपालले आफ्नो 27 वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार मिलन ढुंगानालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार 2083 पुरस्कृत गरेको छ। सोलुखुम्बुको निचा सोल्यान 2 माथा टंक प्रसाद ढुंगाना र आमा मदन कुमारी ढुंगानाको कोखबाट जन्मनु भएका ढुंगानालाई कार्यक्रममा नगद 25,000 रूपियाँ र ताम्रपत्र सहित सम्मानित गरिएको हो। विगत एक दशकदेखि नेपाली पत्रकारिता डिजिटल संचालन र अडियो भिडियो सम्पादनको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनु भएका ढुंगाना हाल देशकै प्रतिष्ठित र ऐतिहासिक राष्ट्रिय संचार माध्यम रेडियो नेपालमा कार्यरत हुनुहुन्छ। सूचना प्रभाग गर्ने र प्रविधिलाई मीडियासँग जोड्ने विशेष रूचिका कारण उहाँले विक्रमसम्म 2072 सालमा क्यानाडा नेपाल मार्फत आफ्नो पत्रकारिता यात्राको औपचारिक शुरूआत गर्नुभएको थियो। जनदाने कालमा सूचना संकलन र भिडियो एडिटिङको पाठबाट काम सिक्दै अगाडि बढ्नु भएका वहाँले संचार क्षेत्रमा बोलियो पहिचान बनाउने क्रममा आफ्नै अनलाइन न्यूज साइट एनएनएन नेपालको स्थापना र सफल संचालन समेत गर्नु भएको छ। अनलाइन पत्रकारिता भिडियो एडिटिङ र सोशल मीडिया म्यानेजमेन्टमा लामो अनुभव सुंगाल्नु भएका ढुंगाना चलचित्र पत्रकार संघ नेपालको नव निर्वाचित कार्य समिति सदस्य समेत हुनुहुन्छ। संघमा रहेर चलचित्र क्षेत्रलाई जिम्मेवार बनाउन र यसमा क्रियाशील पत्रकारको हक हेतमा सबै खटिने ढुंगानाको इमानदारीता उत्कृष्ट समाचार क्षेत्र आधुनिक डिजिटल प्रविधिमा रहेको बलियो पकड़को कदर गर्दै संघले यो वर्ष उहाँलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो। भारतको राष्ट्रिय सुरक्षा गार्ड एनएससी ब्ल्याक क्याटस एभरेस्ट अभियान 2026ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। टोली शुक्रबार बिहान 6:30 बजे शिखरमा पुगेको थियो। एनएससीको 16 सदस्य टोलीलाई लेफ्टिनेन्ट कर्णेल रामचन्द्र थापाले नेतृत्व गर्नुभएको थियो भने मेजर अखिलेश भट्ट क्लाइम्बिङ लिडरका रूपमा रहनु भएको थियो। अभियानलाई नेपाली शेर्पा टोलीले सहयोग गरेको थियो। काठमाण्डुबाट प्रस्थान गरेको केवल 20 दिनमै टोलीले सगरमाथा आरोहण पूरा गरेको जनाइएको छ। जुन उल्लेखनीय छ, सेभेन समेत ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरा गाईका अनुसार काठमाण्डुबाट प्रस्थान गरेको 20 दिनमै अभियान सम्पन्न हुनु आफैमा

Lajta tënda shërpa, njëna dorqi sërpa, njëna dorqi sërpa, tënda shërpa, lajta tëndu shërpa, ra fërten gjish sërpa, rëhe kathje. Shënë këndu ko mappe, vëtë koshi gaun palika, urane mërshatë shëna, bëna fuqe kar kate, pishë vërshë e uda lajta ka gjish sërpa, le pani shëgër me atha kosha, fëll arëhën bëna bëhaj kosha, sërpa le ehi me të ishtarika, din bihana sare, qarë vajë, sënë sarki, avlo shukhar ko qëqurë ma pa, ja tek në shëf fëll hënë bëhaj ko ho, lajta ka gjile e sërbi pani hënal arëhën ko qëtër me atha, anë bëhavë, bërë të nishok në bëhaj kosha, dhikat në shëgër me atha, ke qëtër me काम गर्ने क्रममा उहाँले पहिलो पटक फ्याक्ने फाल एजेन्सी मार्फत अवसर पाउनु भएको थियो जस अन्तर्गत सन् 2025 को मे 15 तारिकका दिन बिहान 5:30 बजे उहाँले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नु भएको थियो आफ्नो हिमाल आरोहणको यात्रालाई निरन्तरता दिँदै यस वर्ष भने उहाँले हिमालयन शेर्पा एडभेन्चर एजेन्सी मार्फत दोस्रो पटक सगरमाथा चढ्ने अवसर प्राप्त गर्नु भएको जनाइएको छ यसभन्दा अघिल्लो आरोहणका क्रममा उहाँले आफ्ना विदेशी पाहुनाको तस्विर सगरमाथाको चुचुरोमा पुर्याउनु भएको भए तापनि मौसम वा अन्य प्राविधिक कारणले फोटो स्पष्ट आउन नसकेको उहाँले प्रतिक्रिया दिनुभयो तर भिड इच्छा शक्ति भएका शेर्पाले यसपालिको आरोहणमा भने आफ्ना पाहुनाको तस्विरलाई सगरमाथाको शीर्ष भागमा अत्यन्तै स्पष्ट रूपमा खिचेर आफ्नो उद्देश्य सफलतापूर्वक पूरा गरेको उहाँले जानकारी दिनुभएको छ थुलुङ रुपकोशी गाउँपालिका वडा नम्बर 9 लोखिममा 23 वर्षीय जुझारो युवा अंगेल शेर्पाले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ उहाँले गत शनिबार मे 23 तारिकका दिन बिहानको 3 बजे सगरमाथाको दक्षिण मुहुदाबाट सफलतापूर्वक शिखरमा पाइला टेक्नु भएको हो काजी शेर्पा तथा छोटी शेर्पाका छोरा अंगेलले आफ्नो जीवनकै पहिलो सगरमाथा आरोहण हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित एजेन्सी हिमालयन शेर्पा एडभेन्चर मार्फत पूरा गर्नु भएको जानकारी दिनुभएको छ कलिलो उमेरमै सहस्र भेड संकल्पका साथ प्रतिकूल मौसम र कठिन भूगोलको सामना गर्दै उहाँले प्राप्त गरेको यो सफलताले सिन्धु सुनखुम्बु क्षेत्रमा खुशियाली छाएको छ यसै बीच ओखल ढुङ्गाको खिजीडेम्बा गाउँपालिका वडा नम्बर 9 भम्बका निवासीका जाम बले शेर्पाले पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ उहाँले सन् 2026 मे 23 तारिक बिहिबारका दिन बिहान 4:15 जाँदा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो यो उहाँको सगरमाथाको पाँचौं पटकको सफल आरोहण भएको जनाइएको छ आफ्नो क्षेत्र र देशको नाम उच्च राख्दै शेर्पाले पर्वतारोहण क्षेत्रमा फेरि एकपटक महत्वपूर्ण सफलता दर्ता गराउनु भएको प्रतिक्रिया दिनुभएको छ मापे दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सञ्चालन गरिएको 5 दिने सुँगुर पालन तालिम सम्पन्न भएको छ सिप सिकाउ स्वरोजगार बनाऊ सुँगुर पालनबाट आत्मनिर्भर बन भन्ने मूल नाराका साथ गत जेठ 6 गतेदेखि शुरू भएको उक्त तालिम आइतबार एक कार्यक्रमका विश्वमापन गरिएको हो गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करूणा फाउन्डेशन नेपालको सहकार्यमा सञ्चालित यस विशेष तालिममा पालिकाभित्रका 12 जना अपाङ्गता भएका व्यक्ति तथा तिनका पारिवारिक सदस्यहरूको सहभागिता रहेको गाउँपालिकाले जानकारी दिएको छ तालिम समापनको अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष गौरव राईले तालिममा सिकेका सिप र ज्ञानलाई केवल सैद्धान्तिक रूपमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै उहाँले यस्ता व्यवसायका माध्यमबाट आफ्नो आर्थिक अवस्था सुदृढ बनाउँदै आत्मनिर्भरतातर्फ अगाडि बढ्न प्रेरणा समेत दिनुभएको छ सहभागीहरूलाई उत्साह थप्न र व्यवसाय शुरू गर्न सहज होस् भन्ने हेतुले तालिमको अन्त्यमा गाउँपालिकाको तर्फबाट निशुल्क रूपमा सुँगुर र बंगुरका पाथा पाथीका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ
पोखर ढुंगाको सुदीचरण नगरपालिका बारेमा ज्येष्ठ नागरिकहरूलाई पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ। ज्येष्ठ नागरिक विवाह सेवा तथा निलम केन्द्रको आयोजना तथा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा 80 भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई पोषणका नाममा हरेक वितरण गरिएको जनाइएको छ।

वरिष्ठ नागरिकको अधिकार मानसिक स्वास्थ्य तथा योग अभ्यास सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले ज्येष्ठ नागरिक समाजका जीवा इतिहास र अनुभवका स्रोत भएकाले उनीहरूको स्वास्थ्य र हेरचाहका लागि सरकारले व्यवहारिक नीति ल्याउनु पर्ने बताउनु भएको छ। त्यस्तै सिद्धिचरण नगरपालिकाका उपमेयर केदार बाबु बस्नेतले नगरपालिका ज्येष्ठ नागरिकको हक अधिकार र सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहेको दावी गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराईले ज्येष्ठ नागरिक सेवालाई सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। नगरपालिकाका निवर्तमान प्रमुख मोहन कुमार श्रेष्ठले आफ्नो नेतृत्वमा शुरू गरिएका ज्येष्ठ नागरिक लक्षित कार्यक्रमले निरन्तरता पाएकोमा खुशी व्यक्त गर्नु भएको छ। जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खी खोला सड़क खण्ड पुनर्निर्माण सोमबारदेखि शुरू भएको छ। 2081 सालको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको पिप्लेदेखि बर्खी खोलासम्मको 3.2 किलोमिटर सड़क खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण शुरू भएको सड़क डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन यसले जानकारी दिनुभयो। नेपालका लागि जापानका द्वारसूत मायेदा तोडी र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्धेलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ। जापानको सिमिजू कर्पोरेशनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ। जापानले 2.80 अर्ब येन अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। काभ्रे र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमतमा 4 प्याकेजमा विभाजन गरेर सड़क विभागले पुनर्निर्माण गरिरहेको छ। भकुण्डे बेसीदेखि 400 बेसीसम्म 11 किलोमिटर सड़क पुनर्निर्माणका लागि लामा नवकान्तिपुर जेबीसँग 1.14 अर्ब करोड़ रूपियाँसम्म ठेक्का सम्झौता भएर काम भइरहेको छ। 400 बेसीदेखि 12 बेसीसम्मको 9 किलोमिटर सड़क बनाउन खामी कमल झुट A1 जेबीसँग 1.22 अर्ब करोड़ रूपियाँमा ठेक्का सम्झौता गरिएको छ। दारा बेसीदेखि पिप्लेसम्म 2.3 किलोमिटर सड़कको पुनर्निर्माणका लागि उमा एण्ड कम्पनी भण्डारी अमर ज्योति जेवीसँग 68 करोड़ 80 लाख 68 हजार रूपियाँमा ठेका सम्झौता भएको छ। हाल यी खण्डमा पनि पुनर्निर्माणको काम भइरहेको छ। सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपाल थोकसम्मको 5 किलोमिटर सड़क पुनर्निर्माण गर्न भने खरीढुङ्गा घिसुङ क्षेत्र जेवीसँग 55 करोड़ रूपियाँमा ठेक्का सम्झौता भएको छ। 169 किलोमिटर बीपी राजमार्ग जापानकै 26 अर्ब येन आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। 2053-54 सालदेखि शुरू भएको निर्माण कार्य 2072 सालमा सम्पन्न भएको थियो। आर्थिक वर्ष 2081-82 11,663 पर्यटकले कोशी टप्पू आरक्षी भ्रमण गरेको कोशी टप्पू वन्यजन्तु आरक्षी कार्यालयले जानकारी दिएको छ। भ्रमण गर्नेमा आन्तरिक पर्यटक 11,214 र सार्वजनिकबाट 42 महिला र 45 पुरूष करी 87 जना तथा अन्य मुलुकबाट 151 महिला र 151 पुरूष करी 302 विदेशी पर्यटकका रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। जैविक विविधता दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जंगली भैंसी अर्नाका लागि प्रसिद्ध छ। कोशी टप्पू रैथानी अर्ना पाइने नेपालको एकमात्र संरक्षित क्षेत्र मानिन्छ। सन् 1987 यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ। यहाँ घडियाल मगर गोही सोस डल्फिन तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन्। चरा चुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पूलाई चराहरूको राजधानी समेत भनिन्छ। प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध त्यस क्षेत्र पक्षी अवलोकन
अध्ययन तथा अनुसन्धान का लागि स्वदेशी र विदेशी पर्यटकहरूको आकर्षण बन्दै आएको छ। आरक्षणलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ। चितुवा बाहेक अन्य ठूला मांसाहारी जनावरको संख्या न्यूनहरूलाई पनि आरक्षणले पूर्वी तराई मध्य क्षेत्रको वन वनस्पति हावा पानी र जैविक विविधतागत प्रतिनिधित्व गर्दै आएको आरक्षण प्रमुख यादवले बताउनु भएको छ। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कुमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्न वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालय तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नु भएको थियो। नीति तथा कार्यक्रम माथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक अवरूद्ध गरेर अर्थमन्त्री डाक्टर सोदिन वाग्यले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य संचालन नियमा ओली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्न उत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन्। सभामुखले मिति माग्दा प्रधानमन्त्रीले उपयुक्त समयमा उपस्थित भएर जवाब दिने बताउनु भएको छ। निर्वाचित भएदेखि नै प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नु भएको छैन र प्रमुख प्रतिपक्षी सहित विभिन्न दलका शीर्ष नेता सम्बोधन गरिसक्दा पनि उहाँ कतै औपचारिक रूपमा बोल्नु भएको छैन। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरोजी राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश्वरमा पौडेल र नित्यानन्द पाण्डेको इजालसले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। गत वैशाख 18 गते जारी अध्यादेश अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन्। तर विशेष अदालतको सातो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुजी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुजीका आधारमा उहाँलाई पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो। सरकारले सार्वजनिक सेवा प्रभावलाई नागरिकको घर दैलोमै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियरी सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुनाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाण पत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पन्गेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले धेरैजसो जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। तल्लो तहसम्मै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागका अनुसार कार्यक्रम शुरू भएता अहिलेसम्म 28,169 राहदानी सम्बन्धित जिल्लासम्म ढुवान गरिएको छ। तीमध्ये 1,635 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीहरूको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागको भनाई रहेको छ। अमेरिका र इरान विश्रान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य गर्ने सम्झौताको आशामा तेलको मूल्यमा तीव्र गिरावट आएको र एसियाली शेयर बजारहरू बढ़ेको बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने बताउनु भएको थियो। तर भोलिपल्टै उहाँले आफ्नो वार्ता
भाई रामसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नु भएको छ। आज एसियामा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पहिल्यै नै स्ट्रेट अफ हर्मुज जलमार्ग पूरा खोल्ने कुरामा सम्झौतामा प्रमुख विषय रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 इरान र अमेरिका इसरायल विश्वद्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने हर्मुजमा अवरोध छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटर सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। फेब्रुअरी 28 अमेरिका इसरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्टेट अफ हर्मज हुँदै आवत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल 13 ईरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ। सब च्याम्पियनशीपको पहिलो हाफमा भूटान विरूद्ध नेपालले 1-0 अग्रता बनाएको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलको 23 मिनटमा नेपालले अग्रता बनायो। पेनाल्टी बक्सभित्रबाट गीता राणाले हानेको प्रहार भूटानको खेलाड़ीलाई लाग्दै गोलमा परिणत भयो। 37 मिनटमा नेपालले अग्रता दुगुना गर्ने राम्रो अवसर गुमायो। रेखा पौडेलको प्रहार सेकेन्ड बारमा लाग्दै बाहिरियो। पहिलो हाफ 1-0 नतिजामा सकियो। जारी खेलमा नियमित खेलाड़ीहरू स्वाविता भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण टोलीमा छैनन्। प्रति राई भने कम्बोडियन क्लबको जिम्मेवारीको कारण केही दिनपछि मात्र पुग्नुहुनेछ। आजको खेलमा अनिता लम्चेलले राष्ट्र टिमबाट डेब्यू गर्नुभएको छ। खेल खबर सँगै सुरु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी बुढा थोक र संचारकर्मी बीच अन्तर्क्रिया। सशस्त्र प्रहरीद्वारा जनजागृति माविमा विपद व्यवस्थापन तथा आग लागि नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सोलुका मिलन ढुङ्गाना पुरस्कृत। सोलुखुम्बुका नाक्पा काजी शेर्पाद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण। मापेदुको सीमा अपाङ्गता भएका नागरिकका लागि शिविर पालन तालिम सम्पन्न। सोलुखुम्बुका 23 वर्षीय आङ्केले शेर्पाद्वारा सगरमाथाको सफल आरोहण। भारतीय एनएसयू टोलीद्वारा सफलतापूर्वक सगरमाथा आरोहण। ओखर ढुङ्गाका जामदुली शेर्पाद्वारा 5 पटक सगरमाथाको सफल आरोहण। गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्रचार। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको आदेश। हुलाक मार्फत सरकारी कुरियर सेवा 60 जिल्लामा विस्तार। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन। र साथ च्याम्पियनशीपको पहिलो हाफमा भूटान विरूद्ध नेपालले 1-0 अग्रता बनायो। हवस्त साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सर्वाक्षम सुन्दै रहनुहोला। नमस्कार।

0: close to your heart. Solo FM 101.2 MHz.
1: राजदूत आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण
2: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्दै
1: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा राति पूर्वतिर सर्दै जाने
3: यी बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि केही स्थानहरूमा चाहिँ विद्यमान चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ
1: र नेपाल क्रिकेट संघ क्याम्पद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक
4: हजारौं रेडियोकर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नुहुँदैन यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्दै भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको द्वितीय जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने नेपाल चीन जोड्ने विद्युत लाइन आयोजना चिलिमे केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले म्याग्दी लमजुङ कास्की स्याङ्जा तनहुँ र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ यस्तै काभ्रे सिन्धुपाल्चोक भोजपुर धनकुटा पाप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर नेपालका ट्याङ्क सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यसरी पश्चिम प्रदेश पनि पहाड़ी विभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ आज राज्यको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी कर्णाली यसरी पश्चिम प्रदेशको पहाड़ी विभागमा चाहिँ थोरै स्थानहरूमा यो कोशी बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ विद्यमान चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन् विशेष गरी खुल्ला स्थानमा नबस्न सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन् यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन् अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरबारे स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाब दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषद सलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीजीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाडौँ उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित वर्षवासीहरूको बारम्बार शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्न राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अभिक्षमता पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुकेरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्तर पार पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको वैधानिक जीवनयापन र मानव अधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई सुकुम्बासी तथा अव्यवस्थित वर्षवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन पुरस्कार मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसरी सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर. नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरीयता सार्वजनिक गरेको छ. क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ. ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामी छाने परेका छन्. क्याटेगोरी एमा आशिष शेख, करण केसी, कुशल भोर्तेल र सोमपाल कामी रहेका छन्. यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्. अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्. डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ. ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्. यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ.
1: सुशीला श्रेष्ठ. उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाइमा.
7: उन्नत जात, उन्नत प्रविधि र संशोधित मलखादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ.
1: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्. सीआईएमको साझा खबर सुन्दै गर्नुहोला.
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल, बालेश्वर, जमल र ओम अस्पतालमा.
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5223.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाँकी खबर. सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ. अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो. मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ. त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो. बिहानको चियादेखि मिठाई, परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन. तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चिनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन. किसानहरू उन्नत जात र प्रविधिको पर्खाइमा रहेका छन्.
11: सरलाई हरियाणाका उख किसान गोविन्द नेमाले वार्षिक रूपमा 4,000 क्विन्टल उख उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ. सरकारले आधुनिक प्रविधि र उन्नत जातको उख बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ. तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ.
12: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ. इन्डियो ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात भन्दै ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने, उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो.
11: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 1,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ. तर स्वदेशी उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 2,00,000 मेट्रिक टनसम्म मात्रै सीमित छ. हरियाणामा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनुभएका किसान राजकिशोर यादव।
13: नौ जात र पुरानो जातमा हामी यो फरक थियो। यो नयाँ प्रविधि रोप्दाखेरि मलाई हामीले खुसी हुन्छ त्यो दुई फिटमा हाम्रो चार फिटमा गयो। चार फिट भन्दा मैले आठ साढे आठ फिटमा यसपालि गएछु अनि त्यसमा बाह्रै महिना त्यो डबल आम्दानी दोहोरो आम्दानी बाह्रै महिना त्यसको बालीको आम्दानी पनि लिन सकिन्छ। कुकुर पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ भन्दै अब पहिला पत्ताको 25 क्विन्टल 30 क्विन्टल एभरेज थियो र अहिले मेरो 50-60 भन्दा आम्दानी हुने
11: सरको हरियो स्थित केन्द्र सरकार चिनी उद्योगका उकुन प्रबन्धक लोक नारायण रजतका अनुसार किसानले उकुन खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो। त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
7: डबल उत्पादन गरिरहेछ मतलब पहिला चाहिँ 350 क्विन्टल बिहामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त तीनटा चिज हो, उन्नत जात, उन्नत प्रविधि र संशोधित मल खादको प्रयोगले गर्दा नै कुखुको उत्पादन चाहिँ डबल रहेछ।
11: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्द्र शंकर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्। साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
13: पहिला उसको मुरम 15 साल हेर्छ, त्यसपछि कुटी हेर्छ, त्यो राम्रो देखियो भने हामी मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्ममा पठाएछ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो। अहिले चाहिँ हामीले तीनटा जात फेरि नयाँ ल्याएका छौँ।
11: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले बाराको सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक नेता रामबन्दी सर्लाही।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरको भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
14: अब सिटल भनिसकेको छ। त्यो बेला कैसीहरू अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: सलाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो विशेष कुराकानी बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन दरिलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: next generation Wi-Fi 6 plug-in breaker. Wi-Fi 6 router rooms from the utkrisht jamaan program karne. Dish home internet. Something internet TV. The only seva haru sajile dhurispin karne. Inter-ubhengi self-care app. My Dish Home app. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब चार वर्ष बित्न लाग्दा पनि जाजरको भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्याङ्कन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
2: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले प्रयोग गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फर्छुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिटो निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ।
3: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भविष्यको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको
2: थियो। यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तीन तहको त बनाएका छन्, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौ भनेर पनि लिएर पठाउनु भएको छ।
3: बाढी पहिरोको नगरकोटको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो
2: त्यसलाई यहाँले भनेको जाजरकोटको केसमा छ। अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरन्तै जाजरकोटका फेरि जिरै केही नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माण पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
3: अलिकति ढिला भएको भन्ने खालको त्यो कुरा सुनिएको थियो पनि।
2: अहिले त्यो सेटल लगभग भइसक्यो राजु केसमा चाहिँ, अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरण आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल हेरिसक्यो पछि चाहिँ त्यो तुरन्त
3: कति समय लाग्छ यति महिना यति दिन यति रात पनि
2: होइन। अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनु भएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
3: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे केही बढे अथवा के छ
2: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभदायी जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
3: उजुरी भन्नाले कस्तो खालको
2: उजुरी भनेको? मैले यहाँ भने नि म पर्नुपर्ने परेन, होइन म पर्नुपर्ने परेन भन्ने खालको कोहीको भने, कोहीको चाहिँ यो नक्कली हो ऊ पर्नु पर्थेन उसको पर्यो भनेर अर्को गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
3: खासै ठुलो विवाद भयो तर
2: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको यो विशेष स्पष्ट रूपमा छानबिन गरेर लाभदायी काम हुनुपर्ने
3: हेर्ने बित्तिकै त थाहा भइहाल्छ।
2: फिल्म गरेर हेर्ने पहिला मुसुर्दा उठाएर पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ सर छिमेकलाई यताउता मान्छेहरू भनेर राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
3: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
2: त्यो त मैले एकै महिना त मैले कसरी भने, मैले
3: जति पनि
2: यस अहिले जति पनि त लाग्दैन, अब अहिले हाम्रो डिस्कसन र कोर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन।
3: त्यसमा बजेटको कुनै समस्या हुने?
2: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ, हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दलाई अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामी कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने
3: अब तल जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय
2: प्रमाण भन्नु
3: प्रमाण चाहियो
2: मुलु बोलेर भन् प्रमाणले हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एकअर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो
3: क्या यस्तो देखिन्छ
2: कहाँ हिसिन्छ होइन मैले त अझ दोषारोपण गर्न खोजेन है हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो गुरु हरे नत्र मैले अब यहाँ पालिकाहरूमा पनि यसलाई समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनान्सियल रिसोर्स पनि कम छ भने पालिका यस्ता सिडियल कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कली लिन पाऊँ सक्कली पीडितले पाऊँ भन्ने हो हाम्रो होइन अनि कानुन र प्रोसिडियर
3: सबै प्रणालीबाट नै
2: पुगन भन्ने त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
3: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि बित्छ त्यो चाहिँ फेरि चिन्ताको विषय हो अब त्यो समन्वयमा सहकार्यमा
2: अब
3: कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
2: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिन हामीले स्वीकृति गरेर सार्वजनिक गर्छ त्यसमा चाहिँ विशेष गरी मैले पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 51,000 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई निम्न प्रवेश कोशी कडानी कोशी परिसरहरू हुन्छ भने कडानी चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलिक बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखेको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विकास सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन निकायले जे चाहिँ काम गर्ने भनेर त्यसमा नै उल्लेख गरेका हुन्छ त्यो काम नै आफूले तदारुकताका शासन निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अहिले मैले भने जस्तै एघार विपद परिवहन 11 उन्चास प्रहरी हिमपाल प्रहरीको सहयोगमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सहयोग हुने विपद संवेदनशील हुन पनि हुनुपर्छ
1: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संविधान परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनु पर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संज्ञानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको छ। पछिल्लो समयमा विश्वका केही देशमा हान्टा भाइरस र इबोलाको समस्या देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डसको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायत 12 देशलाई सतर्क गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। आजको कार्यक्रममा हामी नेपालमा इबोला, हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी गर्छौं। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्ते सम्झनाजी।
0: डाक्टर, हामी सबैभन्दा पहिला चर्चा गरौं हान्टा भाइरसबाट नै। हान्टा भाइरस यो खासमा कस्तो खालको स्वास्थ्य समस्या हो?
1: यो एक किसिमको जुनोसिस भनिन्छ अङ्ग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस जुन चाहिँ कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन, त्यस्ता रोगहरूलाई जोनोसिस
0: संक्रामक।
1: अब हान्टा भाइरसको केसमा चाहिँ यो प्राकृतिक रूपमा मुसा प्रजातिका जनावरहरूमा रहिरहेको हुन्छ अनि अब त्यो मुसासँग नजिक सम्पर्कमा मानिस

0: भाइरस देखेको छ ती क्षेत्रहरूमा मान्छेहरू घुम्न जान सम्पर्क हुने र अब यो अहिलेको यो क्रुज सिपको केसमा चाहिँ जस्तो अर्जेन्टिनामा पनि त्यहाँ मुसाहरूमा निश्चित किसिमको यो आइनिस भाइरस भन्ने एन्टा भाइरस चाहिँ छ होइन अनि त्यहाँ क्रुज सिपमा भएका मान्छेहरू जमिनमा जब गए र त्यहाँ मुसाको वरिपरि पुगे त्यो बेला उनीहरूलाई सर्ने सरेको रोग हो. अब यो चाहिँ मुसाको दिशा पिसाबहरू होइन सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन वा सासले तानियो भनेको एरोसोलाइज गर्ने भनेको चाहिँ त्यो दिशा पिसाबका छिटा कोणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने है त्यो त्यस्तो खालको अथवा त्यो चाहिँ मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ अनि यसले चाहिँ अब धेरै जसो मान्छेलाई प्राय सबै भाइरल इन्फेक्सनहरूले जसमा इबोला एन्टा भाइरस डेङ्गी इन्फ्लुएन्जा यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो हाल्ने टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन अनि र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्.
1: जुनियाले भन्नुभयो कि फरक फरक लक्षण पनि देखा पर्न सक्छ भनेर सामान्यतया चाहिँ अब एन्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने.
0: अब लक्षणको कुरा गर्दाखेरि सुरुमा त्यही ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने त्यस्ता लक्षणहरू देखिन्छन् भने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने एकदमै शिथिल हुने एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ कार्डियो पल्मोनरी सिन्ड्रोम भनिन्छ होइन त्यो भनेको चाहिँ हार्ट फेलियर मुटुले चाहिँ यो रगत अगाडि पम्प गरेर धाकिन नसक्दाखेरि होइन ब्लड प्रेसर कम हुने कमजोरी हुने फोक्सोमा पानी जान्ने अर्कोतिर अनि अक्सिजन कम हुने रगतमा अक्सिजन कम हुने सास प्रश्वासमा समस्या हुने र यो चाहिँ अलि एन्टा भाइरसको केसमा चाहिँ त्यो एकदमै केही घन्टाभित्रै हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन सासहरू गाह्रो हुने त्यस्तो खालको छ मुस्कुमा अवस्थामा पुग्छ कार्डियो पल्मोनरी सिन्ड्रोम भनिन्छ होइन त्यो चाहिँ अब एन्टा भाइरसको एउटा अलिकति क्लासिक विशिष्ट खालको लक्षण हो होइन. अब पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ अब यस्ता जटिल लक्षणहरू देखिसकेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ त्यहाँनिर होइन सुरुमा पहिले त शङ्का नै हामीले सुरुदेखि हामी चाहिँ यस्तो यस्तो सिचुएसनमा चाहिँ एन्टा भाइरस हुनसक्छ भनेर शङ्का गर्नु पर्यो.

0: फर्केर आएको होइन एक दुई हप्तामा चाहिँ केही ज्वरो आउने टाउको दुख्ने यस्ता लक्षणहरू छ भने त्यसरी पनि सोच्नु पर्यो। ट्राभल भनेपछि कसैलाई ज्वरो आउने टाउको दुख्ने त्यस्तो हुँदाखेरि उसको ट्राभल हिस्ट्री कता कता घुमेको छ त्यो सोध्नु पर्यो। अनि त्यसपछि अथवा त्यस्तो संक्रमित मान्छे अहिले त अब कोही हुन्छ नि त्यही कृषिमा भएका मान्छेहरूसँग सम्पर्कमा आएका मान्छेहरू पनि बोल्ने ठाउँमा छन् होला। त्यस्ता मान्छेहरू अहिले त अब देशहरूले क्वारेन्टिन गरेका छन् तर कति मान्छे अब त्यो अलिकति क्वारेन्टिनको लागि चाहिँ एकदम स्ट्रिक्ट क्राइटेरिया हुन्छ त्यो अलिक नपुगेका मान्छेहरू पनि हुन्छन् नि पर बसेको थिए होइन सँगै निकट सम्पर्कमा थिइनँ तर म त्यही भवनमा थिएँ अथवा त्यस्ता होइन त्यस्तो खालको भन्ने मान्छेहरू त फेरि उनीहरूलाई सरिन सक्ने सम्भावना त हुन्छ कम हुन्छ कम हुन्छ भनेपछि त्यस्तो किसिमको कुनै न कुनै हिसाबले यो शङ्का गर्नुपर्ने अवस्थाहरूमा चाहिँ पहिले नै हामी शङ्का गरेर यो एन्टिभाइरस हुन सक्छ भनेर नै अनि सावधानी र जाँचका कुराहरू सुरु गर्नुपर्छ।
1: जुन लक्षणहरू यहाँले भन्नुभयो नि त्यो लक्षण त सामान्यतया अन्य रोगसँग पनि जोडिएको अन्य रोगसँग पनि मिल्दोजुल्दो भएकोले चाहिँ त्यो हो कि त्यो पहिचान गर्न गाह्रो होला। विशिष्टीकृत लक्षण भनेको जुन अलिकति मुटुमा चाहिँ समस्या हुने चाहिँ यो चाहिँ अलिक फरक लक्षण चाहिँ देखियो यसबाट चाहिँ हामीले हो कि भनेर शङ्का गर्ने तर यहाँले भन्नुभयो कि यो लक्षण देखिसकेपछि धेरै ढिला भइसक्छ होइन भनेपछि हामीले अलिकति यो लक्षण सँगसँगै हामीले अरू केमा जोड दिने होला त जस्तो यो चाहिँ अब हान्टा भाइरस हो भनेर
0: अहिले त हामीले अब खास यो कहाँ कहाँ फैलिरहेको छ अब अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेर घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्तो कस्तो प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिराखेका हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्य होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ।
1: हुन त नेपालमा आइपुगेको छैन तर हामी सतर्क भइसक्नुपर्ने अवस्था पनि छ अघि यहाँले पनि भन्नुभयो होइन विशेष गरेर सर्ने चाहिँ कसरी रहेछ ती व्यक्तिहरूको नजिकमा पुगेर अथवा हावाबाट केबाट सर्दो रहेछ
0: अब प्राय जसो यो हान्टा भाइरस भन्ने चाहिँ यसका पनि विभिन्न उप प्रजातिहरू छन् होइन अधिकांश हान्टा भाइरसहरू चाहिँ व्यक्ति व्यक्तिबाट सरेको त्यस्तो देखिँदैन जस्तो अमेरिकामा वर्षमै थुप्रो केसहरू रिपोर्ट भइरहेको हुन्छ तर ती चाहिँ व्यक्ति व्यक्तिमा सरेको हुन्छ त्यही त्यो जनावरको सम्पर्कमा कुनै कारणले पुगेका मान्छेहरूबाटलाई चाहिँ लाग्छ होइन तर यो एन्डिज भाइरस भनेर जुन अहिले पछिल्लो समय यो कुलसिपसँग सम्बन्धित यो आउटब्रेकमा चाहिँ यो एन्डिज प्रजातिको एन्टा भाइरसले व्यक्ति व्यक्तिमा पनि सर्ने भनेर डकुमेन्टेड छ यसको चाहिँ त्यस्तो खालको व्यक्ति व्यक्तिमा सरेको

0: सर्दोरहेछ भनेर त त्यसरी इस्टाब्लिस भयो होइन. त्यसबाहेक यो एनएस प्रजातिको यो भाइरस चाहिँ अब पुरानो रिपोर्टहरूले चाहिँ के पनि एउटा शङ्का उब्जाएको छ भने लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा अगाडि नै सर्न सक्ने, एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुई केसहरूदेखि.
1: भनेपछि भाइरस पहिलेदेखि उसको उसमा शरीरमा छ र लक्षण देखिरहेको छैन भने त्यो अवस्थामा पनि सर्ने भयो.
0: हजुर, भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि एउटा इन्क्युबेसन पिरियड भन्छौँ हामी होइन. त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसके उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाइ भइरहेको छ तर शरीरमा लक्षण देखिसकेको छैन होइन. अनि त्यस्तो त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन. अब यो हन्टर भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो छदेखि आठ हप्तासम्म हुन सक्छ
1: होइन.
0: अधिकांशलाई चाहिँ दुई तीन हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि दुई तीन हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ. तर बढीमा चाहिँ कसै कसैलाई चाहिँ आठ हप्तासम्म पनि ढिलो भएको देखिन्छ. मुसासँग निकटता चाहिँ आठ हप्ता अगाडि भएको मान्छेमा पनि पछि आठ हप्ताको संक्रमण भएको लक्षण देखिएको छ. अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा एक दुई दिन अगाडिदेखि नै अरू मान्छेलाई सरेको अथवा त्यो बिचमा लक्षण सुरु हुनुभन्दा अगाडि एक दुई दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो एन्टर भाइरस सरेको देखिएको छ. जस्तो यो चाहिँ कोभिडमा हामीले पहिले देख्यौँ होइन. कोभिडमा पनि सुरुमा त संक्रमित मान्छे लक्षण सुरु भइसकेपछि मात्र अरूलाई सार्छ भनेर विश्व स्वास्थ्य संगठनहरूले पनि भन्यो होइन. तर पछि के देखियो भने संक्रमण हुनुभन्दा के अरे संक्रमणको लक्षण देख्नुभन्दा केही दिन अगाडिदेखि नै सर्न सक्ने रहेछ भनेर देखियौँ. कोभिडमा एनएस प्रजातिको एन्टर भाइरसमा पनि त्यो सम्भावना चाहिँ रहेछ भनेर पुरानो रिपोर्टहरूले देखाएको छ.
1: भनेपछि त एन्टर भाइरसको संक्रमण

0: फलो गरिरहेछ भनेपछि ती मान्छेको वरपर अथवा त्यो क्रुज सिपसँग सम्बन्धित मान्छेहरू होइन अथवा उनीहरूलाई चाहिँ प्लेनमा चाहिँ ओसार पसार गर्ने क्रममा उनीहरूसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्ता मान्छेहरूलाई मात्रै अहिले चाहिँ शंकाको घेरामा छन्। अब त्यो समग्र त्यो देश अथवा त्यो सहर भन्ने भन्दा पनि होइन त्यो कारणले उनीहरू त तर सार्वजनिक विश्व स्वास्थ्य संगठनले सही प्रोटोकल अनुसार तिनीहरूलाई चाहिँ राखिरहेको छ भन्ने अब देखिन्छ, फलो गरिरहेछ, मोनिटर गरिरहेछ भन्ने देखिन्छ। त्यसो हुँदा यदि मानिलियो कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट हाम्रो सबैले हामीले चाहिँ शङ्काको घेरामा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन, कुन कुन देशमा चाहिँ अब यो जोखिम चाहिँ रहेको छ र त्यहाँ प्रतिबन्ध लगाएको छ के देखिन्छ?

0: तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पुसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यहाँ फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ।
1: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जो भनिएको छ, नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी अप्नाउनु पर्ने देखिन्छ लाग्छ?
0: अब अहिले त के पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा हान्टा भाइरस छैन। अब नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ नि त हामी होइन त्यस्ता सावधानीहरू मात्रै हुन्। नेपालको मुसामा हान्टा भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एनिज भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन, यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न। त्यसभन्दा मुसाबाट त अहिले हामीलाई खतरा छैन कम्तीमा हान्टा भाइरसको लागि चाहिँ।
1: अन्य रोगहरूबाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर हान्टा भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
0: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन, मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन। लेप्टोस्पाइरो भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्क भएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरघरविहीन अलिक सडकमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन् अथवा चाहिँ एउटा अलि नेपालको केसमा चाहिँ टिपिकल कस्तो बेला देखिन्छ भने यो बर्खामा जब हामी यो धान रोपाइ गर्छौँ नि त्यो पुरानो गज गजमा अरू पनि मुसाको पिसाब गरिन्छ अनि त्यो रोपाइ गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्टोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ। अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग होइन त्यो होइन अनि यस्तो चिजहरू चाहिँ अब अलिक सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्यो जानकारी छ।
1: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी र विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं। यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं। अब नि अलिकति इबोलातर्फ लागौं होइन, इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिए पछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर। इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौं हामी, यो चाहिँ कस्तो खालको भाइरस हो, हान्टा भन्दा यो कतिको फरक छ?
0: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भ भएर नै जुनोसिस भन्ने त्यो किसिमको भाइरस हो होइन। अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन, जसबाट चाहिँ पछि फाटाफुट्टै मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू

अध्ययनको चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ। र यो तर अब इबोला चाहिँ भान्डा भाइरस भन्ने हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो त्यो अहिलेको लागि। विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्तौसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कङ्गोको जुन क्षेत्रमा

0: भएको र अनि सरकारी सम्बन्धहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो. अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठुलो महामारी भयो इबोलाको होइन हजारौँ मान्छेहरू संक्रमण भए यो दुई तिनवटा देशमा फैलियो होइन अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यहीको के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू पनि तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो. अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्दी बुजो भन्छ होइन बुन्दी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो. अनि यस यो बुन्दी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन यसको त्यो भ्याक्सिन पनि छैन र यसको त्यो पीसीआर गर्ने जुन जाँच छ पीसीआर पनि एकदमै कम उपलब्ध छ होइन त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तौंसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यी प्रजाति डायग्नोस भएको थिएन होइन अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन हामीले पत्ता लगाएर
1: अर्को ठाउँमा सरिसकेको पनि आइरहेछ
0: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ

जान्छन् वैज्ञानिकहरूले. त्यसो गर्दा पनि अहिले भनिएको संख्या भन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको र यो चाहिँ अहिलेसम्म

0: जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो। अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
1: अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ। अनि यसमा अब अलि बढ्ने वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्ट पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि अब जस्तो नाकबाट रगत आउने, रगत खोज्दाखेरि रगत आउने, अथवा कालो दिशा

0: 비슷한 시절에 뭐라 하니 수학 뭔가요? 안
1: अनि

0: मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर पानी खानुपर्यो कि चाहिँ एकदमै त्यो फिल्टर गरिएको त्यस्तो पानी खानु पर्यो
1: भनेको सुरुमा अब यो मौसममा देखा पर्ने भनेको एउटा किट जन्ने रोग भयो अर्को चाहिँ पानी जन्ने रोग चाहिँ देखा पर्ने भयो अब किट जन्ने र पानी जन्ने बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ
0: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन अब सामान्य रुवा खोकिने गराउने धेरै धेरै भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ अनि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन एउटा चाहिँ इन्फ्लुएन्जा भयो इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै भात धेरै केस बढेको देखिन्छ अनि फाटाफुटा चाहिँ गर्म वर्षैभरि यो केसहरू देखिन्छ गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिण गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले अनि त्यही चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छौँ होइन त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटाफुटा नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ अनि अब अर्को अलिक कडा संक्रमण हुन सक्ने भनेको कोभिड हो तर अब कोभिड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिरियस भएर आइसियु जाने होइन कडा निमोनिया हुने त्यस्तो सम्भावना चाहिँ पहिलाभन्दा धेरै कम भएको छ तर खालि के भने अब केही गरी यो कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरू हुँदा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ त्यस्तो भयो भने चाहिँ हाम्रो यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्
1: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ हान्टा भाइरस भनौँ या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर
0: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखिन्छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ त्यो लिएर आउन सक्छौँ अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन उसले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन अब अर्को चाहिँ अब देशभित्र पनि अब त्यो लामखुट्टेको संक्रमण त सुरु हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटाफुट्टा देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन कसलाई चाहिँ यसलाई सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब

0: सेन्ट भन्छ होइन लामखुट्टेलाई चाहिँ अलिक टाढा भगाउने होइन त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन आफ्नो स्प्रेहरू अब नेपाली स्प्रे त्यति उपलब्ध छैन होइन त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन् अनि सुत्दाखेरि मुख्य झुन प्रयोग गर्ने त्यो सबैलाई महत्त्वपूर्ण भयो केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ बरु हामी आफू चाहिँ जोगिन्छौँ ठुला मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन सावधानी पनि अप्नाउँदैन त्यसमा उनीहरूलाई चाहिँ जोगाउन अलि ठुलो मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्त्वपूर्ण छ होइन काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पछिपल्ट त्यो नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि एकदमै धेरै देखिन्छ अनि हामी त अलिअलि त्यो यहाँको किटाणुहरूसँग अभ्यस्त हुन्छ उनीहरूलाई धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैन अनि उनीहरू नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने म पहिला अङ्ग्रेजीमा भन्छु होइन बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि भनेको कि उमालेर खाऊ कि तासेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ तासेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो तासेपछि त्यो केरा खान मिल्यो होइन किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर मिलाउनु भए पनि भित्र सफा हुन्छ होइन तासेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन अर फर्गेट इट भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भएर आएको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी के भन्छ पानीपुरी खान्छौँ चनाचक परेर खान्छौँ त्यो सबै काँचो हुन्छ त्यहाँ होइन त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ त्यो अब जसले बनाइरहेको हुन्छ उसको हात अब उसलाई के पो भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि जाने त उसले तपाईँलाई रोग सार्दैन तर उसलाई आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन हाम्रो अब त्यो भएर साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानीकै फोहोर हुन्छ
1: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन
0: खाँदै नखाउँ अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा कि कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न घरमा उमालेको पानी मात्रै खान्छु सबै चिज पकाएर खान्छु त्यो पनि मलाई यस्तो डायरिया भयो के भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ उमालेर सेलाएको पानी होइन खाना पनि पकाएरै खानुहुन्छ तर भाँडा के हुन्छ त भाँडा त हामी धाराको पानीमा माझ्छौँ धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै किटाणु हुन्छ त्यसै भएर सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामी खास भन्यो भने सफा पानी पखाल्नुपर्छ
1: अनि मजाले सुकाउने
0: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यसलाई जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ
1: यी ससानो कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन हामीले विभिन्न यो संक्रामक रोगहरूका बारेमा चर्चा गरिरहेका छौँ अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले
0: पानीको चाहिँ हामीले केही कुनै न कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो अहिले त आरओ भन्ने प्रविधि भएको फिल्टरहरू पनि छन् जुन असाध्यै प्रभावकारी हुन्छ होइन अनि अघि भने जस्तै खाना खाँदाखेरि त्यो भाँडा कतिको सफा छ होइन भाँडालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन अनि साबुन दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात धुनु पर्यो राम्रोसँग यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो संक्षेपमा भन्दा चाहिँ पानी जानेबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ सानो दिशा दिशा गरिसकेपछि अथवा प्रोसेसहरु चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खाने अगाडि हात धुनु पर्यो राम्रोसँग अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो है त्यो कुरा अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने अनि त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खाने अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म बजारमा अब मिठो कुरा त पाइन्छ

0: मैले उसको सिजन हो यो बेला चाहिँ सकेसम्म कान्छो चिज हुने कहीँ पनि केही पनि नखाउँ
1: गर्मी छ पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ होला
0: हजुर बासी भएको छ पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको डायरिया भएको चारा पखाला लागेको होइन त्यस्तो भएको थियो भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो भने पार्टीको त्यो प्लेटहरूमा होइन लास्टमा सालाद त राखेको हुन्छ सकेसम्म त्यस्तो सालाद खानै हुँदैन कसैले पनि
1: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो बनाउनेले पनि खानेले पनि
0: अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट

0: बाहिर निस्किने अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मरमहरू लगाउने र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन त्यो त्यस्तो सावधानीहरू अप्नाउनुपर्छ।
1: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनु पर्छ भनेर हामीले अघि नै भनिसकेका छौं। विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
0: अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई 6 हप्ता क्वारेन्टाइनमा राखेको छ कति देशलाई सबैलाई 6 हप्ता क्वारेन्टाइनमा राखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्तो कस्तो प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेका हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ। मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट हामीले सबैलाई हामीले चाहिँ शङ्काको घेरामा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन।

0: विश्वमा चाहिँ अरु देशहरुमा या फाइनान्शियल मार्केट चाहिँ एकदमै मजबूत छ।
1: उहाँहरुले अब यसको लागि गृह कार्य गरिरहनु भएकै हुनुहुन्छ हैन। अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरु आइरहेछन्, त्यसमा अप टु डेट हुनु पर्यो, आफूले एकदम त्यो चनाखो भएर त्यसलाई याद गर्नु पर्यो, अनि त्यसपछि कतै संक्रमण

त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो अनि त्यसको लागि आँकडाहरू हुन्छन् अनि त्यस अनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ लिनै जानु होला भनेर भन्नुपर्ने हो कि अथवा त्यस्तो कुराहरू पनि याद गर्नु पर्यो. अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेको छ होइन, त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देखेन त्यसलाई अलिक बढी कडा बनाउनु पर्ने हुनसक्छ. फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर लगाएर निश्चित किसिमका जानकारी लिने निश्चित जस्तो यो देशको फलाना ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन यसलाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ.

नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृषि प्रदेश र रेडियो नेपाल कार्यालय प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर संघको सहकारीमा संचालन गरिएको हो। यस कार्यक्रमलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफएम 98.1 मेगाहर्ज मार्फत प्रत्येक बिहिबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल कार्यालय प्रसाद कोइराला स्मृति संचार ग्राम 103 मेगाहर्ज विराटनगरबाट अपरान्ह 4:15 बजे सुन्न सक्नुहुन्छ। यस्तै रेडियो नेपालको